0: सबको तंत्र र मंत्र जंत्र जति हो मेरे सब हाथ में रोज रोज खुआउन पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: नरसी भई मार्गमा म हिँड्थे एक दिन हरिद्वारमा एक विधुवा बसेर पीरामा रुन्थिने बिचारी उहाँ सानुमा गएर मैले सोधे भयो के भनी
2: गयो ठुलो लडाई भयो दुबैयुक्त हुँदै शुक्र भित्रमा कोही नदीमा पर्यो कोही ब्राह्मण कोही सर्प पर्दा जुहारेका नाम के माथि

pani gundai ek din aai parasarari se aaye puke dhanani tari deu malai pari aile janchu bhane the jatai Madi almala mai thiyo ra usale chori pathayo tasai pahare parvat pher tarai haru sab nepali deshi talak chori karin sipalo kubhuna gaye char jati bahun khara भैंसीका सबै मोला मोलिना गए हरम कुमारीहरू छोरी भैसँग बाँच्छु प्यारे छ

0: bani kamma santa bhayo pora sarari se bhanne bhayene tai pane ihe na thake yo aile kukarma garda malai huna jancha sarma मलाएको छु महादुरलाई पछु शरीर पनि यो बनाए
1: एकै हुन्छ पुरुष मात्र पनि हुन्छन् ती पागल छोरी आशै कुन भई काम नारीहरूले रोक्नु हरे के गरी

0: एउटा कुर्सीले नाफा गर्दै थिए।
1: हजुर हजुर
0: शत्रुबाबु नारायण कदमका रुखका ऊ माथि चढेर
1: हेर्नु
0: हरि
2: हरि।

लीला भारी भयो सखी सबैमा मोर मुकुटा हातमा बंशी सारै सुहाउने बाँसुरीको धुनै मिठो मलाई रुहाउने

中那中郎那他留守干嘛来呢？不说那个不说的比白的不大那那，不那他的咋那那那咱不嘛大那那来呢？

ಕೃಷ್ಣ ಬಂದ ಬಂದೈ ಪ್ರಾಣ ಮೇರೋ ಜಾವೋ ಪ್ರಾಣ ಮೇರು ಉಡಿ ಜಾವು ದಿವ್ಯ ಧಾಮ.

0: दुखी लाई कोई दर्शन दिने होला प्यारा प्रभु आई नारायण हरि दर्शन दिनु होस
1: ए हामीलाई पनि

अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्, यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन, क्या हो क्या पुरानो भन्या। हे गौरी सुत हे प्रभु गणपते, हे अष्ट सिद्धि पते, हे स्वामी गज भग्र हे गुण निदान, हे रिद्धि बुद्धि पते, हे लम्बोदर हे कदम त बिजुली, झैका चलले खने मेरा दुख सबै फिरुन नजरती, संसार सब देखने। हे राधाग्रहका पिताजी एमका, हे अन्धकारका हरि, हे छायापति हे शनिश्वर पिता, कोचन हजुर कैसरी। हे श्री सूर्य जगत भरी घुमी घुमी, सबको विचार गरिदिने, सारा रोगहरू नाश गराइदिनुहोस्, मेरा उपर दुख दिने। यी पञ्चायनका चरण कमलमा, पर्तन घरैमा बसी, यिनका दुख विनाश गरी सुख दिनन्, यी देव कमर कसी। गुप्ती नाम धरी सकिन गरमा, पस्ने बखतमा पनि, कस्ता रिस त कष्ट भोग गरी, यहाँ उत्रिन आउला भनी। चिन्ता धेर हुँदा युधिष्ठिरजीको, मनमा लहर जो गयो, सम्झे झट तहाँ जगत जननीको, तब गर्न लाग्नु भयो। दुखित भई जगदुम्बीको चरणमा, धन गर्दछन् जो यहाँ, पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा। गाई धाप बिखे गिरे यति भनी, सज्जन जाउन रीति गरी, झिक्छन् स्वर चले त भक्त दुःखमा, पर्दा उतर छिन्धरी। प्रभाव यसित जानी, जगत जननीको चरणमा, मनैले श्री राखी, गुरुपति परिन झर शरणमा। स्तुति गरे नि मन भई, अति गर स्वर गरी, तमन गरे चिन सासै, विदिशित नयन भर जलधरी। हे दुर्गे सबलाई बर पनि दिने, कोमल स्वरूप कि भई, त्यो तिम्रो पनि बाला सूर्य सारीको, मुख पन्ध्र चन्द्रै जाई। चारै बाबु चतुर्मुखै अति कठोर, श्रोणी परो धार पनि, धारण गर्नुहुने म पर्दछु शरण, मङ्गल दिनुहोस् भनी। मजुरका रङ जस्ता ति असल बाला छ करमा, अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा। प्रभाल सिमीका झैँ गरिकन त घुम्ने गगनमा, दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा। चरबाहु बिचमा छ पात्र र असल, घण्टा र चग्राई धनु, लम्बा हात बिखे छ पात असी असल, सोवाए मन के भनु। कुण्डल कान बिके खजि छ सुनका, हिराहरू लाल जडी, शोभा गर्नुहुने जगत जननीको, माग्छु दया यो गरी।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी।

0: नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती हनुमान भैरव दुर्गा गणेश भीमसेन महाराज भगवान बुद्ध एमाराज नीलाकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
0: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
0: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
0: असोज 24 गते लापिलाङ सेवा केन्द्र गुदुङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिङचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
0: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10

0: राज्य भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण।
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठीक 10 बजे, स्थान कालिंचो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349662, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863364063, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति कालिङचो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते, स्थान बुढा भीमसेन खेल मैदान, समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9814892209 र 9861799030 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रियो त, खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताहरूमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरूङ डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुर कैसरी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम पैडेबे सबलो साथमा गाहरबाट म पदे प्रसाद सापकोटा। आज विक्रम सम्वत 2083 साल आश्विन कृष्ण पितृपक्ष सन् 2026 अक्टोबर 9 तारिक आश्विन 23 गते शुक्रबार चतुर्दशी तिथि दक्षिणायण शरद ऋतु रुद्र नाम सम्वत सार उत्तर फाल्गुनी नक्षत्र शुभ जो कन्या राशिका दक्षिणमा काला चन्द्रमा छन्, सायद गर्दा कष्ट भने आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बाह्य जोगिनी पाए। आजका दिन 29 घडी 7 पलका छन्। उदय 6:01 अस्त 17:40 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समज पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही उल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेश यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषितर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिक्षित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।

0: body, Master Mana Esu.
1: La so, Pasula, Tasidele, Novaskar, Seva, Zola, Zola, Pasta, Goodies, Patro, Rosa, Roburgers, of Costafna. Who was it by Sir Kekosu? Monirat, Lama, Pakrin.
0: Azadi Gram Samba, the Azar Tirashi, also Tejgati Sukravara. October Notari. बुद्धिस्ट पात्र अनुसार आज दावा गेब अंगिरगु 29 गते मुसनीमा र बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ आज मृतकको नाम गरी कुनै पनि घेवा कार्य गर्न नहुने दिन देखिएको छ छेवर गरी केसकाने दिन राम्रो छैन र ठेजियर पनि सामे परेको छ अ यो के हो भन्दा सामे भनेको के हो भन्दा त्यति राम्रो जोग मानिँदैन जोगिनी पशु परेको छ यसलाई भूम टोंग भन्छ हाम्रो जुनियो सम्बोटा लिपिबाट चाहिँ भूमतोङ यसलाई नेपाली भाषाबाट चाहिँ जोगिनी भन्ने गर्ने रहेछ यो आज पशु परेको छ सायद गर्दा पशुलाई पछाडि पार्नुहोस् आज नाकको प्रार्थना गर्नु भयो भने दिनको 3 बजेसम्म नै नाकको प्रार्थना गर्नु भ्याउने छ र आज अग्नि देवता पनि जुरेको छ अग्नि देवता जुर्दा त के गर्ने भन्दा होम जग्गे विभिन्न कामहरू गर्न सकिन्छ राजा साङ्गे महाकालाको तिथि परेको छ त्यसकारणले साङ्गे महाकालाको पाठ पूजा गर्नुभयो भने अत्यन्त राम्रो हुनेछ लो वर्ग
1: जीवालो मुसाबुरुको मित्रला ज राम्रो देखिएको छ सहयोग राम्रै हुनेछ लाग लगाई बुरुको मित्रला ज राम्रो देखिएको छ सहयोग राम्रै हुनेछ ताटलो बाघहरूको मित्रलाई चाहिँ सिसा देखिएको छ घर घर सीमा ठाका टुको हुन सक्छ चोट पटक लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ हेरी लो बिरालो वर्गको मित्रलाई झन् सिसा देखिएको छ घर घर सीमा ठाका टुको हुन सक्छ चोट पटक लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ढुक लो गरुल वर्गको मित्रलाई चाहिँ राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुल अनाकहरूको मित्रलाई चाहिँ सुरक्षा देखिएको छ धर्मको टिठी
0: कालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्ममा मान जाने धर्म गरी पुण्य कमाउनु पर्ने दिन देखेको छ लुग्लो भेडा वर्गको मित्रलाई आज लासा टाढयात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू फैलिएर जाने र सुरुवात गर्नुपर्ने दिन छ केलो भादर वर्गको मित्रलाई आज लासा भएकोले तपाईँले कुनै प्रकारको अप्ठ्यारो बाधा बोक्नु नपर्ने एकदम राम्रो दिन भएकोले तपाईँले जुन काम गर्दा पनि लाभ भएर जानेछ झ्यालो चरा वर्गको मित्रलाई आज लासा तपाईँले पनि जे काम गर्नु खोजेको छ त्यो कामलाई सुरुवात गर्नुहोस् अधुरो काम सम्पन्न गर्नुहोस् सम्पन्न हुनेछ आँटेको कामहरू पूरा हुनेछ शत्रु हटेर जानेछ मित्र जुटेर आउनेछ खिलो कुकुर वर्गको मित्रलाई आज मध्यम खालको दिन तपाईँले पनि गर्न खोजेको कामहरू राम्रै सफल भएर जानेछ फाक्लो भन्दर वर्गको मित्रलाई आज मध्यम खालको दिन यहाँले गर्न खोजेको गरिराख्नु भएको कामहरूबाट कुनै त्यस्तो अप्ठ्यारो बाधाहरू नपर्ने देखेको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा Thank you. दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन्। यिनी आवाजहरू तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी, दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: 天爱呀把朝里呢这个
1: दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्ति कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनी भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैनुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

0: Bayo.
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

0: लपनी अरकई तिर हजूरी के काम लगने अजीव।
1: पुता यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्, जीवनका भोगाईहरू श्लोक बन्थे, कहावत बन्थे, कहानी बन्थे, दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति बन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै, सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदा माग्छु। नमस्कार।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
5: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
5: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
5: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
5: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
6: सामुदायिक कुकुरको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्द्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्द्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले बन्द्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्द्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्द्याकरण स्थानमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन

0: अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
1: हार्दिक निमन्त्रणा
2: दोलखा जिल्ला गौरी संघर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूरीमाया तामाङ खुङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिपंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै सँगै होब मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्बले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी विममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण छुङबा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते सुरु भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60।
3: हार्दिक निमन्त्रणा
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिपंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होब मेगु सिंघाम घेवा चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरू पद्म सम्भवले सहयोग गरोस् भनी गरिने घेवा कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौ टाकी छेलिङ गुम्बाको लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्टमित्र कुल कुटुम्ब उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
1: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रविना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा,
4: बहिनी शर्मिला तामाङ ज्वाई घ्याम्जो गोले बहिनी रीता लामा सीता देवी लामा ज्वाई प्रवीण पाखरिन भतिज सिर्जन तामाङ आफन्तहरू विजय बोमजान लाक्पा बोमजान रविन बोमजान सुभाष बोमजान सुबिन बोमजान अनिल बोमजान लालबहादुर बोमजान भक्तबहादुर बोमजान धन बोमजान जेठी ठुलियामा आनीहरू साङमाला तामाङ निर्मा ढोलमो तामाङ लालमाया तामाङ कान्छी आनी माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026
5: यो रेडियो सैलुङको समय सूचक हो
6: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनको लागि आज मतदान हुँदै मतदाता बिहानैदेखि लाइनमा। 21 किलो सुन बरामद प्रकरणमा 10 दिनदेखि प्रहरीको निगरानी। छापा मार्दा प्रहरीमाथि आक्रमण। आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला। र प्यान भ्याट दर्ता कर चुक्त सेवा दोलखाको जिरेन्द्र नगरपालिकामा शुरू। कर सम्बन्धी कामको लागि अन्य कार्यालयमा धाउनुपर्ने बाध्यता हट्यो।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा।
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा। तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समितिको लागि आज बिहान मतदान हुने भएको छ। मतदानको लागि मतदाताहरू बिहानैदेखि लाइनमा पुग्नु भएको छ। मतदान बिहान 7 बजेदेखि शुरू हुने भए पनि मतदाताहरू भने बिहानैदेखि लाइनमा पुग्नु भएको हो। यो सँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि झुरमुर्याएका छन्। टाढा जानपर्ने मतदाताहरू मतदान गरेर दशैं भित्राउन घर पुग्ने सोचमा छन्। यसले कांग्रेस महाधिवेशन प्रतिनिधि फेरि ऊर्जा गरेको हो। खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातीमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनु भयो। उहाँले बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने बताउनु भएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7317 रहेको पनि सदस्य सचिव कटुवालले बताउनुभयो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझसम्म मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि नै थाल्ने तयारी गरिएको बताउनुभयो। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई फरार प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। नेमबाङ र राई एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने र मुलुकी अपराध संहिता अन्तर्गत ठगी मुद्दामा दर्ता भएको हो। ती उपकरणको डिजिटल फरेन्सी चासो जाँच समेत गरिएको थियो। प्रहरीका अनुसार राष्ट्रिय खेलकुद परिषद राखेपाको पत्र र ब्यूरोमा परेको अर्को जाहेरीका आधारमा अनुसन्धान थालिएको हो। जाहेरीमा खेलाड़ीलाई जर्सी तथा किट खरिदमा अनियमितता, बहराइनमा भएको विश्वकप छनौट खेल र सुन 2026 विश्वकप टिकटक बिक्रीमा अनियमितता भएको आरोप थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा नेपाल र बहराइन बीच होम एण्ड वे खेल दुवै बहराइन खेलाइएको र नेपालमा खेल हुन नसकेपछि वैकल्पिक भेन्यू खोजिएको नदेखिएको जानकारी गराएको थियो। प्रहरीले बिहिबार बुढा नीलकण्ठमा बरामद गरेको 21 किलो सुनमा चिनिया नागरिकको समूहको संलग्नता रहेको पाइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा यसमा 3 चिनिया नागरिकको संलग्नता रहेको खुलेको हो। अनुसन्धानमा संलग्न एक अधिकृतले भन्नुभयो, 1 नेपाली नागरिकसँग मिलेर उनीहरूले बुढा नीलकण्ठमा तस्करी सुन भण्डारण गरेको राखेका थिए। प्रहरीको टोलीले सुन राखिएको आशंका गरेको ठाउँमा एक साताभन्दा लामो समयदेखि रेकी गरिरहेको स्रोतको दावी छ। स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। चीनतर्फबाट आएको यो सुन केही दिनदेखि त्यही राखिएको आशंका छ। अनुसन्धानमा संलग्न ती अधिकृतले भन्नुभयो, केही व्यक्ति पक्राउ परिसकेका छन्। उनीहरूको बयानबाट समेत थप फुल्न आएको छ। हालसम्मको अनुसन्धानमा 3 चिनिया नागरिकको संलग्नता खुलेको छ। नेपाली नागरिकको विस्तृत पृष्ठभूमि र विवरण समेत प्रहरीले केलाइसकेको स्रोतको दावी छ। यसअघि 80 साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा ब्रेक सुभित्र 60 किलो सुन बरामद भएको थियो। 2074 सालमा सुन तस्करीका भारतीय सनम साके मारिएपछि एउटै समूहले 4 वर्षमा 38 क्विन्टल सुन तस्करी गरेको खुलेको थियो। युएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो। त्यसपछि 33 किलो सुन हराएपछि तस्कर समूहले खोजबिन गर्ने क्रममा साके मारिनु भएको थियो। त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्च स्तरीय समिति बनाएर अनुसन्धान थालेको थियो। त्यस क्रममा प्रहरी अधिकारीहरू सहित 63 विरूद्ध मुद्दा दर्ता भएको थियो। त्यसपछि लामो समयसम्म विमानस्थलबाट संगठित सुन तस्करी भएको विवरण आएको थिएन। एकैपटक 2080 सालमा चिनिया गिरोहको संलग्नतामा ब्रेक्सुमा लुकाएर सुन तस्करी भएको खुलेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाड़ा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। नजिकौँदो चाड पर्वको मौका छोपेर हवाई भाड़ा दर बढ़ाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। दशैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट छिटो पाइने आशामा युवाहरू गैरातीदेखि नै नयाँ बसपाको टिकट काउन्टर अगाडि लाइन बसेका थिए। यातायात व्यवस्था विभाग नेपाल प्रहरी यातायात व्यवसायी तथा मजदूर बीच यही असोज 20 गते मंगलबार विभागमा बसेको बैठकले असोज 23 गतेदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने बिहिबार रातिदेखि नै टिकट लाइनमा बसे नयाँ बसपाक सञ्चालन गर्दै आएको लोकसे बहुदेशीय प्रणालीका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिम जिल्लाका यात्रुहरू बिहिबार राति 9 बजेदेखि नै टिकट काउन्टरमा अगाडि लाइन बस्नु भएको थियो। दशैंको अग्रिम टिकट बुकिङका लागि लोकसे बहुदेशीय प्रणालीले नयाँ बसपाक क्षेत्रमा 15 काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510 66165, 98510 66165।

0: ए माइला गुरुजी
1: हजुर सब लाइसेन्स निकाल्नु न त गुरु
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर यसो मिलाइदिनु न साहब
0: चुप
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन त्यसो हो भने अब ढिला नगर्नुहोस् सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्
4: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन् समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
5: ट्राफिक नियमको पालना गरौं दुर्घटनाबाट बचौं र बचाऊ
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
8: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू दोलखाको जिरे नगरपालिकामा प्यान ब्याट दर्ता तथा कर शुल्क सेवा शुरू भएको छ नगरपालिकाले असोज 28 गतेदेखि प्यान तथा ब्याट दर्ता अन्तर शुल्क र कर शुल्क सम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध गराउन थालेको नगर प्रमुख नेत्रबहादुर जिरेले जानकारी दिनुभयो नगरपालिकाको अनुसार नयाँ सेवा शुरू भएपछि जिरी क्षेत्रका सेवाग्राहीले कर सम्बन्धी कामको लागि अन्य कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ नेपाली कम्युनिष्ट पार्टी नेकपा सैलुङ गाउँपालिका कमिटिको अध्यक्षमा आरटीएस मुक्तन निर्वाचित हुनु भएको छ नेपाली कम्युनिष्ट पार्टी सैलुङ गाउँपालिका समिति दोलखाको प्रथम अधिवेशनबाट अध्यक्षमा मुक्तन निर्वाचित हुनु भएको हो कमिटिको उपाध्यक्षमा मनहरी खत्री विजय तमाङ सुब तमाङ सचिवमा अशोक कार्की र सहसचिवमा रामकुमार तमाङ सहित 900 जना पालिका कमिटी गठन गरिएको हो दोलखाको सदरमुकाम चरीकोटमा रहेको गौरी शंकर बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ गौरी शंकर वाङ सुब तमाङ सचिवमा अशोक कार्की र सहसचिवमा रामकुमार तमाङ सहित 900 जना पालिका कमिटी गठन गरिएको हो

सदरमुकाम चरीगोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गौरीशंकर बहुद्देशीय क्याम्पस चरीगोट जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नरक्षक किरण लोपचनले साइबर अपराधका स्वरूप, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको सुरक्षित र जिम्मेवार प्रयोग, साइबर अपराधबाट बस्ने उपाय एवं सम्भावित जोखिम न्यूनीकरणको बारेमा जानकारी गराउनु भएको थियो। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना दोलखाका सहित चारजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका चार लिंगेश्वर खड्का गाउँ स्थित B2 86 42 नम्बरको ट्याक्सी चालकलाई मंगलबार खुडा र चुप्पा देखाई लुटपाट गरिए उनीहरू चुप्पी देखाई लुटपाट गरी उनीहरू फरार हुनुभएको थियो। घटना लगत्तै प्रहरी प्रभाव दधीकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न दोलखाका दुईजना सहित चारजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिकाटा नम्बर 6 घर भए हाल सूर्यविनायकका साथ गुण्डु बस्ने 19 वर्षका सौरभ मगर र काठमाडौँको ललित कीर्तिपुर नगरपालिका 6 घरे

सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम विदहरूले सुझाव दिनुभएको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूरी वायुको प्रभाव समेत रहेकाले अझै एक दुई दिन वर्षाको सम्भावना कायम रहनेछ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी असिना सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराईको भूभागका केही स्थान तथा बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनको लागि आज मतदान हुँदै मतदाता बिहानैदेखि लाइनमा। 21 किलो सुन बरामद प्रकरणमा 10 दिनदेखि प्रहरीको निगरानी। छापा मार्दा प्रहरीमाथि आक्रमण। आजदेखि 10 अग्रिम टिकट बुकिङ खुला। र प्यान भ्याट दर्ता तथा कर चुक्ता सेवा दोलखाको जयनगरपालिकामा शुरू। कर सम्बन्धी कामको लागि अन्य कार्यालयमा धाउनुपर्ने बाध्यता हट्यो। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
2: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि?

0: माइला दाई चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलाकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्द्रावती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण।
0: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
0: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा

0: हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्नेत, सम्पर्क मोबाइल नम्बर 9763349616, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863364063, भिरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङचोक गाउँपालिका वडा नम्बर 4 दुलखा।
0: हार्दिक निमन्त्रणा।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परी बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्पर अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होब मेगु सिंखाम घेवा चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेवा कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइबन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
0: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रविना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा। घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा। घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026।
1: सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय चरीकोट दुलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभावकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलाखाना दोलाखा स्वास्थ्यमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलाखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असोज महिनाको 23 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले बुढा नीलकण्ठबाट 22 केजी सुन बरामद, अनलाइनमा सुविधा, लाइनमै भर बजार अनुगमनको अनुभूति गर्न पाएनन् उपभोक्ताले, आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरू लाइनमा, वायुमण्डल स्थिर, शनिबारसम्म वर्षाको सम्भावना, कांग्रेसको नयाँ कार्य समिति चुन्न आज मतदान, एकजनाले 23 मतपत्रमा मतदान गर्नुपर्ने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। कांग्रेसको नयाँ कार्य समिति चुन्न आज मतदान, एकजनाले 23 मतपत्रमा मतदान गर्नुपर्ने। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनको लागि आज बिहान मतदान हुँदैछ। बिहिबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले केन्द्रीय कार्य समिति चयनको लागि आज बिहान 7 बजेबाट मतदान शुरू हुने जानकारी दिनुभयो। यो समाचार तयार गर्दासम्म मतदान शुरू नभएको पाइएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आवश्यक तयारी सबै सकिए पनि साँझमा मतदान गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले शुक्रबार बिहानदेखि थाल्ने निर्णय भएको बताउनुभयो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि मीडिया ब्रिफिङमा खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान 7 बजेदेखि मतदान गर्ने निर्णय भएको बताउनुभयो। एकजनाले 23 मतपत्रमा मतदान गर्नुपर्नेछ। एकजना मतदाताले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एकजना मतदाता मतदान गर्न करिब 30 मिनट लाग्नेछ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि 7317 रहनु भएको छ। बिहान 7 बजेदेखि मतदान शुरू गरेर 3 बजे सकिने अनुमान गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरू लाइनमा। दशैंमा घर जानेहरूका लागि सरकारले आजदेखि नै अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट छिटो पाइने आशामा युवाहरूलाई गए रातिदेखि नै नयाँ वर्षपाको टिकट काउन्टर अगाडि लाइन बसेको पाइएको छ। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदूरबीच यही असोज 20 गते मंगलबार विभागमा बसेको बैठकले असोज 23 गतेदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने बिहिबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन्। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोसे बहुदेश्य प्रालीका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिम जिल्लाका यात्रुहरू बिहिबार राति 9 बजेदेखि नै काउन्टर अगाडि लाइनमा पुगेका थिए। दशैंको अग्रिम टिकट बुकिङका लागि लोसे बहुदेश्य प्रालीले नयाँ बसपा क्षेत्रमा 15 काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बुढा नीलकण्ठबाट 22 केजी सुन बरामद। काठमाडौँको बुढा नीलकण्ठबाट प्रहरीले 22 केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार बिहिबार बुढा नीलकण्ठ स्थित चप्पलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो। सुनको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो मध्याहदेखि अपरेशन चलाएको थियो। प्रहरी स्रोतका अनुसार सुनमा कनेक्सन देखिएका केही मानिसलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ सुन बरामद बारे जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो 1 बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले लेखेका छन्। बजार अनुगमनको अनुमति गर्न पाएनन् उपभोक्ताले। नियमनकारी निकायले स्वस्त प्रतिस्पर्धी बजार बनाउने उद्देश्य अनुरूप चाडपर्वमा बजार अनुगमनलाई तीव्र पारेको दावी गरे पनि उपभोक्ताले महसुस गर्ने गरी
प्रभावकारी देखिएको छैन। यसपटक पनि बजारमा दैनिक भोग्नुपर्ने चरको मूल्य वृद्धि, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट जस्ता समस्या जस्ताको तस्तै छन्। सरकारको अनुगमन ससाना व्यवसायमा केन्द्रित हुने तर मुख्य उत्पादक उद्योगसम्म नपुग्ने प्रवृत्तिले गर्दा सरकारी बजार अनुगमनको प्रभाव उपभोक्ताले महसुस गर्न नपाएका हुन्। अनुगमनको अवस्था हेर्दा 10 वर्ष अगाडि गरिने बजार अनुगमन र अहिले गरिने बजार अनुगमनमा भिन्नता देखिँदैन। वस्तु वा सेवाको बढ़ी मूल्य लिने, नापतौलमा ठके गर्ने, गुणस्तरहीन म्याद गुज्रेका सामानको बिक्री वितरण लगायतका समस्या निरन्तर छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्व लक्षित संयुक्त बजार अनुगमन हुँदै आएको छ। दैनिक 12-13 वटा टोलीले फरक फरक वस्तुको औसतमा 30 व्यापारी फार्मको अनुगमन गरेको विभागले जनाएको छ। तर पनि उपभोक्ताले महसुस गर्न पाएका छैनन्। यो खबर आज गोर्खापत्रले लेखेको छ। बागमती कोशी सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, शनिबारसम्म पानी पर्ने। गैराती गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का वर्षा भएको छ। साथै पश्चिमका 1-2 ठाउँमा पनि छिटफिट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले गण्डकीका 1-2 ठाउँमा छिटफुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती, सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आजसम्मको वर्षको गतिविधि कायमै रहने र भोलि शनिबारदेखि मात्र मौसम क्रमशः सुधार हुँदै आउने मौसमविदहरूले बताउनु भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि वायु सेवा कम्पनीले भाडा दर घटाउन तयार। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरूले स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। नजिक हुँदो चाडपर्वको मौका छोपेर हवाई भाडा बढ़ाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। उक्त छलफलपछि स्वीकृत भाडा दर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने विषयमा वायु सेवा कम्पनीहरू सहमत भएको क्यालले जनाएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अनलाइनमा सुविधा, लाइनमै भर। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल भुक्तानीको लागि अनलाइन सुविधा उपलब्ध गराए पनि 73% ग्राहकले अझै पनि भौतिक रूपमै काउन्टरबाट महसुल तिर्ने गरेका छन्। डिजिटल प्लेटफर्म उपलब्ध रहे पनि महसुल संकलन र काउन्टर संकलन गर्न काउन्टर सञ्चालन गर्न वार्षिक 59.79 करोड रूपियाँ लाग्ने खर्च हुने गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले यस्तो जानकारी दिनुहुँदै यो अवस्था तुरन्त परिवर्तन गर्न आग्रह गर्नुभएको छ। मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत प्राधिकरणका 120 वितरण केन्द्र अन्तर्गतका प्रशाखामा हाल 655 वटा महसुल संकलन काउन्टर छन्। यी काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब 59.7 लाख रूपियाँ खर्च हुन्छ, अर्थात वार्षिक करिब 5 करोड़ रूपियाँ यसको खर्च छ। डिजिटल भुक्तानीले नागरिकको समय र आवत जावतको खर्च बचत हुने, नगद कारोबार गर्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ़ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरी नगरपालिकामा प्यान, भ्याट, दर्ता, कर, चुक्त सेवा शुरू भएको छ। नगरपालिकाले असोजी कार्य गतिदेखि प्यान तथा भ्याट दर्ता अन्तर शुल्क र कर चुक्त सम्बन्धी सेवा कार्यालयबाट उपलब्ध गराउन थालेको नगर प्रमुख मित्र बहादुर जिरेलले जानकारी दिनुभयो। नगरपालिकाका अनुसार नयाँ सेवा शुरू भएपछि जिरी क्षेत्रका सेवाग्राहीले कर सम्बन्धी कामको लागि अन्य कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको हो।
नेपाली कम्युनिस्ट पार्टी नेकपा सैलुङ गाउँपालिका कमिटिको अध्यक्षमा आर्टिस्ट मुक्ता निर्वाचित हुनुभएको छ। नेपाली कम्युनिस्ट पार्टी सैलुङ गाउँपालिका समिति दुलाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा मुक्तान निर्वाचित हुनुभएको हो। कमिटिको उपाध्यक्षमा मनहरी खत्री, विजय तमाङ, सुब्बा तमाङ, सचिवमा अशोक कार्की र सह सचिव राम कुमार तमाङ सहित 900 सदस्य पालिका कमिटि गठन गरिएको हो। दुलाखाको गौरीशंकर बहुमुखी क्याम्पसमा अपराध तथा साइबर सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गौरीशंकर बहुमुखी क्याम्पसको आयोजना र जिल्ला प्रहरी क्याम्पस र जिल्ला प्रहरी कार्यालय दुलाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई जिल्ला प्रहरी कार्यालय दुलाखाका प्रहरी निरीक्षक किरण लोपचन्दले साइबर अपराधका स्वरूप, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी गराउनु भएको थियो। बडा दशैं 2083 को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सृजनात्मक प्रतियोगिता आयोजना हुने भएको छ। जनजागृति सृजनशील युवा क्लबको आयोजना तथा एनएस ग्रुपको सहकार्यमा झटेश्वर माध्यमिक विद्यालयको प्राङ्गण धोबीमा आगामी कार्तिक 1 गते बडा दशैं तथा शुभकामना आदान प्रदान तथा विविध कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रम अन्तर्गत स्लो बाइक रेस र घ्याम्पो फोड्ने प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। काभ्रे प्लाञ्चोक जिल्लामा स्वास्थ्य सेवाको पहुँच र कार्यक्रम कार्यान्वयनमा प्रगति देखिए पनि मातृ स्वास्थ्य लगायतका केही सूचकमा अझै सुधार गर्नुपर्ने चुनौती देखिएको छ। जनस्वास्थ्य कार्यालय काभ्रे प्लाञ्चोकले आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था, सेवा प्रवाह, कार्यक्रमको प्रगति तथा प्रमुख स्वास्थ्य सूचकहरूको बारेमा समीक्षा गरिएको बताइएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलाखा र दोलाखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्म

0: लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री, पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी, भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। विजय दशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
0: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिलिएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
5: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा, 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र। 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन के एकले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
8: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
8: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घरसँगै।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वर्ष

0: वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्षे वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल यही एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: पनि हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
2: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
1: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मलाई धामीकोमा लैजा भन्ने।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट, दोलखा। सम्पर्कको लागि 9841577069।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ।
2: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई तीन महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
12: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33 औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: प्रस्तावहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
12: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
2: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सहकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
12: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
12: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
2: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
12: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328।
2: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
12: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
2: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841197769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
12: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाटघर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767349585
2: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
12: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
2: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ
12: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
2: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ
12: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
12: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 काभ्रे दोलखा
13: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य ज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।

0: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका सात मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शेर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका साथ, मार्बु दोलाखा।
1: जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-83-107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814421402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिहा, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिहा, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विशाल श्रीमद भागवत महापुराण ज्ञान माहिक्य मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98-5-12-45-779, 98-49-924-09, 98-44-39-94-13, 98-41-96-89-45, 98-44-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेष सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिए अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकालाई खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलाखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेष सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विभित साधारण सभामा उपस्थित हुने शेष सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रु 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक शिव सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
7: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
6: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9841853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888, विद्यालयको फोन नम्बर 0949410132, इमेल sreesaraewotiengliss@gmail.com।
8: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
9: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
9: आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध। साधारण सभा हुने मिति समय र स्थान
8: मिति 2083 साल असोज 24 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान सेती देवी मन्दिरको प्राङ्गण
9: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा सचिव श्री नामगेल शेर्पा कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु दोलखा

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
3: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलाखा।
4: बी विजय दशमी तथा शुभदीप अहिले 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
5: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरुङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
4: मिति 2083 साल असो 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू एक टीममा 12 जना खेलाड़ी 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोशाकमा हुनुपर्ने र खेल पोशाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
5: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
4: पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
5: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844-2396-95, 9855-10-68-038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी दौलखा।
7: सरस्वती इंग्लिश स्कुलको सूचना।
5: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
7: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
5: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
7: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, 7 मा प्रमाणपत्र।
5: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
7: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
3: बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा
7: र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा
5: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी समय बिहान 9 बजे गोपाल पाण्डे अध्यक्ष व्यवस्थापक जमुना बुढाथोकी कोषाध्यक्ष कुमार बुढाथोकी सचिव सूरज बुढाथोकी श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोलखा
7: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना
5: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरू बाल बचतकर्ताहरू ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
7: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
7: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
5: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित
7: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरी शंकर 1 र 2 सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
5: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी, रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, श्री एम्बकेश्वर, श्रीडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलखा।

0: भूमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906466। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा इकाईगत रूपमा संचालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
0: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विविध मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापागाउँ गोलाई प्रतीक्षालय एवो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ।

0: क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू। समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म।
1: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल पैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
4: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
4: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू?
4: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
2: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
2: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
2: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
2: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी, डुबाटे पार्टी दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
2: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिङ्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
2: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा। सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
3: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते समय बिहान ठीक 10 बजे स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
2: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू
3: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
2: कार्यक्रम संयोजक कुमार थापा सम्पर्क मोबाइल नम्बर 9844-42-86-78 सह संयोजक रूपिन बस्ने सम्पर्क मोबाइल नम्बर 97-63-49-62 अध्यक्ष शिव बहादुर थापा सम्पर्क मोबाइल नम्बर 98-63-63-74-63 भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति कालिङचो गाउँपालिका वडा नम्बर 4 दुलखा। मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ।
4: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि।
4: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9860000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, चरीकोट, दोलखा।
4: भीमेश्वर नगरपालिकाको सूचना।
2: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गतेभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
4: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिकाको कार्यालय, चरीकोट, दोलखा।
5: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ। जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
8: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
8: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविम नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
10: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लो बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
10: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
9: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
10: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
9: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
11: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री, पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी, भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। विजय दशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंहटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
0: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: ड्राइभर म माइलो मोटर चलाउँदै
0: ए माइला गुरुजी।
7: हजुर सर,
0: लाइसेन्स निकाल्नु न त गुरु।
7: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न सर।
0: चुप।
8: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
9: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
4: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77
10: 9844013110 9844065463 9818315133।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा रिहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण

0: सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
3: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
0: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510-68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
4: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको नै सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेष सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
4: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
0: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा
4: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
0: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
4: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा
0: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा
4: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल आश्विन 20 गते मंगलबार कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045315 नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045319 वडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
0: मिति 2083 साल आश्विन 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
4: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
0: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841197769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
4: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकुभूमि माध्यमिक विद्यालय कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
0: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
4: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
0: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनु भएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ
4: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacetan वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
0: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ
4: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
4: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा
1: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबीथान हाटघर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते मानेडाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झाँकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरीडाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाणपत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा। खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका 7 मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेर सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शेर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते, स्थान पशुपति धर्मशाला मार्बु रिमाल गाउँ, समय बिहान ठिक 10 बजे, पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844145863 र 9866019576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका 7, मार्बु, दोलखा।
3: जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
0: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816830107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852-45-779, 9849-924-09, 9844-39-94-13, 9841-96-99-45, 9844-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेष सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्त गर्न आएमा हर्जना नलिने र फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक छोरोल्पा कन्स्ट्रक्सन प्रणाली सीआरसी दोलखा
2: प्रबन्ध निर्देशक छोरल्पा कन्स्ट्रक्सन सीआरसी दोलखा।

0: साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
1: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
0: वासु श्रेष्ठ अध्यक्ष, भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
2: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील। यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 3 बजेको छ।
5: अहिले दिउँसोको 3 बज्यो।
6: यो समय

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिन।

0: शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनात। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाण्डौको बुढा नीलकण्ठ नगरपालिका दुई माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,7,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया लेले वीच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित तीनजना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियान झिङ र 47 वर्षीय झौ लोङकुइङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,007,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाड़ामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुल्ला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेट र अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1,400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50,00,000 र द्वितीय श्रेणीका शिक्षकले 40,00,000 रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4,00,000सम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरीदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80% सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना गर्ती मगरका अनुसार पछिल्लो 11 दिनमा कोराला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। गएको असोज 11मा बाढ़ी पहिरोले बेनी जोमसोम कोराला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोराला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्य मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्य वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
1: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसिन उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन् उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ अब विदेशको खबर भारतमा ककरू जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् विदेशकै अर्को खबरमा सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो अब खेल खबर अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन् मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ सन् 1986 को विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक मनोचिकित्सक मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो पेनीजोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ निर्वाचन निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
5: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
5: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
5: क्लासिक लेडिज टेलर्स चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नयाँ केन्द्रीयकारी समिति चयनको लागि मतदान जारी जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनको लागि मतदान जारी छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि भएको मतदानमा 3,754 मत खसेको छ। दिउँसो 2:30 बजेसम्म यो संख्यामा मत खसेको हो। यसअघि बिहिबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो। तयारी पूरा भएसँगै आज मतदान अघि बढ़ाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। नयाँ नेतृत्व चयनको लागि महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नुहुनेछ। कांग्रेसको नयाँ सभापति पदको लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत पुग्नु भएको छ। उहाँ तारीख बुझ्न अदालत पुग्नु भएको हो। सहकारी ठगी सम्बन्धी मुद्दाको तारीख बुझ्नको लागि उहाँ काठमाडौँ अदालत पुग्नु भएको हो। यसअघि पनि उहाँ पटक पटक अदालत उपस्थित भएर आफ्नो तारीख बुझिरहनु भएको बताइएको छ। काठमाडौँको स्वर्ण लक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा उहाँमाथि मुद्दा चलेको थियो। उक्त मुद्दामा उहाँ बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएर छुट्नु भएको थियो। पोखरामा बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। 14 जना घाइते भएका छन्। पोखरा उपमहानगरपालिका 28 कालीनकानमा रहेको ओखलेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस सड़कबाट झण्डै 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसमा रहेको 19 जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारको क्रममा 4 जना बालबालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा ममता तिवारी, असीम कडेल, नामथर नखुलेका 2 बालिका र पोखरा उपमहानगरपालिका 28का 65 वर्षीय बाबुराम तिवारी रहनु भएको छ। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चालक 57 वर्षीय तुला बहादुर गुरूङ पनि घाइते हुनु भएको छ। यस्तै उद्धारको क्रममा प्रहरी जवान अर्जुन शाही समेत सामान्य घाइते हुनु भएको र दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय संयोजन समितिको बैठक शुरू भएको छ। महाधिवेशनको कार्यतालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न बैठक बसेको हो। बैठकमा वरिष्ठ नेता जलनाथ खनाल सहभागी हुनु भएको छैन। समाजवादी जागरण अभियान घोषणा गर्नुभएका खनाल बैठकमा सहभागी नहुनु भएको हो। बैठकमा खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। खनाललाई स्पष्टीकरण सोध्ने नसोध्ने विषयमा बैठकले नै निर्णय गर्ने ज्वालाले बताउनुभयो। असोज 6 गते बसेको बैठकले 15 गतेदेखि मंगसिर 15 गतेसम्म 2 महिना अभियान चलाउने निर्णय समेत गरेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य 4 पर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ। विभागले कतिपय रोजगारदाताबाट 4 पर्व खर्च उपलब्ध नगराएको जनगुनासो आएको भन्दै यस्तो निर्देशन दिएको हो। अब स्थानीय प्रसंगहरू। जिल्ला हुलाक कार्यालय दोलाखाले 152 हुलाक दिवस साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ। जिल्ला हुलाक कार्यालय दोलाखाको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलाखा शाखाका पूर्व अध्यक्ष उर्दव प्रसाद पोखरेललाई सम्मान गरिएको छ। लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएको पोखरेललाई हुलाक दिवसको अवसरमा सम्मान गरिएको हो। कार्यालयका प्रमुख गणेश नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कण्डेल सम्मानित हुनुभएको पत्रकार पोखरेल लगायतले हुलाक कार्यालयले राहदानी वितरणमा सहजीकरण गर्नुको साथै चिठी पत्र आदान प्रदान लगायतका सेवा निरन्तर दिँदै आएको बताउनुभयो। हुलाक सेवाले विगतमा पुर्याएको योगदानको स्मरणमा दिवस मनाइएको जानकारी गराइएको छ। दिवसको अवसरमा निवृत्त कर्मचारी तथा ब्याडमिन्टन

0: प्रतियोगितामा सफल कर्मचारी खेलाड़ीलाई समेत सम्मान गरिएको कार्यक्रमका कार्यालयका नायब सुब्बा लेखनाथ चौलागाईले जानकारी दिनुभयो। कार्यालयले हुलक दिवसको अवसरमा संचारकर्मीसँग अन्तर्क्रिया, कार्यालय परिसरमा सरसफाई, ब्याडमिन्टन प्रतियोगिता तथा संचारकर्मी सम्मान लगायतका कार्यक्रम गरेको हो। दोलखामा मतदाताको संख्या 1,73,000 भन्दा बढ़ी पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा हालसम्म 1,73,295 जना मतदाताको संख्या पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा 1,70,321 मतदाता रहेकोमा निर्वाचनपछि जिल्लामा 2,974 जनमतदाता थपिएको हो। जिल्लामा 2078 सालको जनगणना गणना अनुसार जनसंख्या 1,72,767 रहेको छ। चाडपर्व नजिकैसँगै दोलखामा बजार अनुगमन तीव्र पारिएको छ। बजार अनुगमन टोलीले बिहिबार जिरी बजारमा अनुगमन गर्दै खाद्य तथा उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद र व्यवसाय सञ्चालनको अवस्थाबारे निरीक्षण गरेको हो। टोलीले पसलमा बिक्रीका लागि राखिएका वस्तुको म्याद, मूल्य सूची, गुणस्तर तथा व्यवसायले प्रचलित मापदण्ड पालन गरे नगरेको जाँच गरेको थियो। म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री रोक्न पनि व्यवसायलाई सचेत गराइएको बताइएको छ। रामेछाप जिल्लामा स्थायी बसोबास गर्ने विभिन्न लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा सहज बनाउन जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय रामेछाप बीच द्विपक्षीय सम्झौता भएको छ। जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बीच भएको सम्झौता अनुसार जिल्लाभित्रका स्थानीय बसोबास गर्ने सीमान्तकृत लोपोन्मुख समुदाय महिला स्वास्थ्य स्वयंसेवीका आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता खवर्ग लगायतका लक्षित वर्गको स्वास्थ्य बीमा नवीकरण तथा नयाँ स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियर रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिने निर्णय भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकले अवैध लागू पदार्थ नियन्त्रण तथा गाँजा खेती फडानी अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका प्रहरी उपरीक्षक रविन कार्कीद्वारा प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 भने गाँजा खेती नष्ट गरिएको हो। 5,017 रोपनी क्षेत्रफलमा लगाइएको 3,80,061 गाँजाको बोट फडानी गरिएको थियो। चालू आर्थिक वर्ष 2083-84 हालसम्मको अवधिमा 361 रोपनी जग्गामा फैलिएको 2,77,974 गाँजाको बोट फडानी भइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: हजुर बुबा नमस्कार।
3: नमस्कार नानी, नमस्कार।
2: के छ खबर, सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा 3 धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सातचोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः महाश्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, वैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पंच स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन वैष्कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मंदिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर शिरडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान ओमकारेश्वर ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाव भेट द्वारका, बिन्दु सरोवर मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिए अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकालाई खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चोक गाउँपालिका सुनखानी दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध। साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला साँझको 5 बजेको छ।

0: कि तपाईले सेतो छडी लिएर हिँडेको व्यक्तिलाई पन्छाउन खोज्नु भएको त छैन।
1: हो, त्यसो हो भने ती व्यक्ति दृष्टिविहीन हुन सक्छन्।
0: त्यसैले त्यस्ता दृष्टिविहीन व्यक्तिलाई सहयोग गरौं।
1: तपाईँको सानो सहयोगले उनीहरूको आत्मबल बढ्न सक्छ।
2: सार्वजनिक जानकारीको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन।

0: खुला स्पेस बाल बालिका देखि परिवार सम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेशन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा। रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
4: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
0: शैक्षिक सत्र 2082मा कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084देखि कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
4: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234361 9844321। गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392। सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ। राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841885939। कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888। विद्यालयको फोन नम्बर 0494101132। इमेल sheesareesaraewotiengliss@gmail.com।
5: सर्सेपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शीर्ष सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
6: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
5: मिति 2083 साल असोज 24 गते, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान सेती देवी मन्दिरको प्राङ्गण।
6: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका मागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक तारा बहादुर बस्नेत, सरसेपू साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, वडा नम्बर 3, झ्याकु, दोलखा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461888। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
5: सरस्वती इंग्लिश स्कूलको सूचना।
4: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार माने विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
5: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
4: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
5: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्तोना पुरस्कार नगद रू 4,000, साथमा प्रमाणपत्र।
4: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बिहान 10 बजेबाट 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेकर्मीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसएसटीना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देशीय सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनको लागि मतदान जारी, बेलुका 7 बजेसम्मको लागि म्याद थप। नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि मंगसिर 25 गतेसम्म 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने र 13 सैनिकको हत्या गर्ने पूर्व मेजरको मृत्युलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष 3 वटा अध्यादेश जारी गर्नको लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी भएको हो। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशको लागि पठाइएको थियो। यी 2 अध्यादेश पनि अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भोटेको सिफारिशलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने तयारी गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय अध्यादेशमा आएको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनको लागि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि मतदान शुरू भएको थियो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजे सकिने भनिए तापनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेका कारण लम्बिएको हो। मतदानको समय बेलुका 5 बजेसम्मको लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका 7 बजेसम्मको लागि थप भएको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लाग्नेछ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानको लागि खुला मञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। राष्ट्रपति सभापति रविलामी छाने काठमाडौँ जिल्ला अदालत पुगेर सहकारी सम्बन्धी मुद्दाको तारीख बुझ्नु भएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारीख बुझ्न वहाँ शुक्रबार दिउँसो बबरमल स्थित काठमाडौँ जिल्ला अदालत पुग्नु भएको हो। देशका 5 जिल्लामा रहेका सहकारी ठगीमा मुछिएका रविको मुद्दा अझै अदालतमा विचाराधीन छ। उक्त मुद्दामा अदालतले 2 माघ 2081 लामिछानेसँग 60 लाख धरौटी मागेको थियो। उहाँ सोही धरौटे बुझाएर रिहाई हुनुभएको थियो। महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुर फिर्ता लिन निर्णय गरेसँगै रूपन्देही पोखरा चितवन जिल्ला अदालतले फिर्ता लिएका छन्। नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। बिहिबार शुरू भएको बैठकमा शुक्रबार विभिन्न पार्टी कमिटी र संगठनलाई पूर्णता दिने एजेण्डामाथि छलफल भएको प्रचार विभाग प्रमुख नारा आचार्यले जानकारी दिनुभयो। उहाँको अनुसार बैठक शनिबार दिउँसो 1 बजे बस्नेछ। शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको स्थायी कमिटी र केन्द्रीय कमिटी लगायतका मनोनयन सदस्यका थप नाममा नेताहरूले असन्तुष्टि जनाएपछि पुनः छलफल गरेर निर्णयमा पुग्ने गरी बैठक स्थगित गरिएको हो। एमाले स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय सदस्य मनोनयन तथा विभाग सहित विभिन्न पार्टी कमिटीलाई पूर्णता दिन बाँकी छ। एक स्थायी कमिटी सदस्यको अनुसार शुक्रबारको बैठकमा अध्यक्ष ओलीले विभिन्न कमिटीमा प्रस्ताव गर्नुभएको नाममा सहमति जुट्न नसकेपछि बैठक शनिबार बस्ने गरी स्थगित भएको हो।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्न ढाडे गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान संचालन गर्ने निर्णय गरेको हो। पार्टीलाई 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने पार्टीले निर्णय गरेको छ। कार्तिक 7 गते वृहत पत्रकार सम्मेलन गरी उद्घाटन गर्नेछौ। मंगसिर 25 गतेसम्म अभियान संचालन हुनेछ। बैठकपछि प्रवक्ता प्रकाश वालाले भन्नुभयो, उहाँको अनुसार जागरण अभियानको कार्यविधि बैठकले पारित गर्नेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले देशको पूँजीको रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नव प्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनु भएको छ। नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संघ परिसंघ नेपालद्वारा आयोजित 5 औं संस्करणको नेपाल युवा उद्यमशीलता सम्मेलन 2026लाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबार स्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले यस्तो जानकारी दिनुभएको हो। उहाँले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृह कार्य गरिरहेको पनि जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाइरहेको छ। तातोपानी झाङमु र लिजी कोरालाई नाका सुचारू गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबार स्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल चीनको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताउनु भएको हो।
4: यहाँ दशैं तिहारको अवसरमा विशेष छूटको साथमा हरेक किसिमका कपडा जुत्ता चप्पल उपलब्ध छन्। आज सम्पर्क गर्नुहोस्।
5: सम्पूर्ण नेपाली भूबामा दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एण्ड सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली नेपाल सम्वत र छठ पर्व 2083 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: कुमार फेन्सी पसल एण्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर, आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट, 3,350 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 25,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,320 पर्ने ज्याकेट 2,000, 3,350 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250, 350, 500 सेलमा उपलब्ध छन्।
5: एउटै छानामुनि चप्पल जुत्ता टी सर्ट पेन्ट ज्याकेट सर्ट हुडी कुर्ता बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
4: ब्रान्डेड सामानहरू बेस्ट डिजिम रोयल गोर्खाको सामानहरू सर्ट लेदर ज्याकेट जीन्स प्यान्ट टी सर्ट हुडी डाउन ज्याकेट काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एण्ड सप्लाइजमा आजै आउनुहोस्। दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
4: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आदि सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-1709, 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
6: ड्राइभर म माइलो मोटर चलाउँदै
7: ए माइला गुरुजी।
8: हजुर साहब,
7: लाइसेन्स निकाल्नु न त गुरु।
8: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
7: चुप।
9: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
5: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
4: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
4: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
11: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
0: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
11: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
11: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
4: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
12: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है। आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
13: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
14: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
15: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
14: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
15: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
16: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
11: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। जिल्ला हुलाक कार्यालय दोलखाले 152 हुलाक दिवस साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ। जिल्ला हुलाक कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष उद्धव प्रसाद पोखरेललाई सम्मान गरिएको छ। लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएको पोखरेललाई हुलाक दिवसको अवसरमा सम्मान गरिएको हो। कार्यालय प्रमुख गणेश उपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा खडेल, सम्मानित हुनुभएका पत्रकार पोखरेल लगायतले हुलाक कार्यालयले राहदानी वितरणमा सहजीकरण गर्नुको साथै चिठी पत्र आदान प्रदान लगायतका सेवा निरन्तर दिँदै आएको बताउनु भएको छ। दिवसको अवसरमा निवृत्त कर्मचारी तथा ब्याडमिन्टन प्रतियोगितामा सफल कर्मचारी खेलाड़ीलाई समेत सम्मान गरिएको कार्यालयले जनाएको छ। दोलखामा मतदाताको संख्या 173,000 भन्दा बढ़ी पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा हालसम्म 173,295 मतदाताको संख्या पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा 170,321 मतदाता रहेकोमा निर्वाचनपछि जिल्लामा 2,974 जना मतदाता थप्नु भएको हो। जिल्लामा 2078 सालको जनगणना अनुसार जनसंख्या 172,767 रहेको छ। चाडपर्व नजिकैसँगै दोलखामा बजार अनुगमन तीव्र पारिएको छ। बजार अनुगमन टोलीले जिरी बजारमा अनुगमन गर्दै खाद्य तथा उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद र बजार व्यवसाय सञ्चालनको अवस्थाबारे निरीक्षण गरेको हो। टोलीले पसलमा बिक्रीको लागि राखिएका वस्तुको म्याद, मूल्य सूची, गुणस्तर तथा व्यवसायले प्रचलित मापदण्ड पालना गरे नगरेको जाँच गरिएको थियो। म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री रोक्न पनि व्यवसायलाई सचेत गराइएको छ। बजार अनुगमन टोलीले असोज महिनामा यसअघि चोरीकोट, सिंगठी, सैलुङ देउराली, सैलुङको मागा देउराली बजारमा समेत अनुगमन गरिसकेको जनाएको छ। नेपाली कांग्रेस देउवा पक्षको 15 महाधिवेशन अन्तर्गत दोलखाको जिरी नगर सभापतिमा बाबु राजा श्राष्ठ निर्वाचित हुनु भएको छ। नगर अधिवेशनले श्राष्ठको नेतृत्वमा नगर सभापति चयन गरेको हो। अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य कुन्दन राजगाफले, पूर्व जिल्ला सभापति तारबहादुर कोइराला, महाधिवेशनको तयारी समिति दोलखाका संयोजक तारा कुमार खड्काले पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउनु पर्नेमा जोड़ दिनु भएको थियो। उहाँहरूले दोलखामा पार्टी संगठन थप मजबूत बन्दै गएको बताउनु। रामेछाप जिल्लामा स्थायी बसोबास गर्ने विभिन्न लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा सहज बनाउन जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालयमा कार्यालय रामेछाप बीच द्विपक्षीय सम्झौता भएको छ। जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बीच भएको सम्झौता अनुसार जिल्लाभित्र स्थायी बसोबास गर्ने सीमान्तकृत लोपोन्मुख समुदायका महिला स्वास्थ्य स्वयंसेविका आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ख वर्ग लगायतका लक्षित वर्गको स्वास्थ्य बीमा नवीकरण तथा नयाँ स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियर रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिने निर्णय भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकले अवैध लागू पदार्थ नियन्त्रण तथा गाँजा खेती फडानी अभियानलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकका प्रहरी उपरीक्षक रविन कार्कीद्वारा प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 भने गाँजा मात्रै 517 रोपनी क्षेत्रफलमा लगाइएको 3,80,061 गाँजाको बोट फडानी गरिएको हो।
17: The Rising Star. Rising Star? Rising Star?
1: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
1: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब बाँकी प्रसंगहरू कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा शुक्रबार बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी र 1 जना स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति समेत गठन गरेको छ। शुक्रबार बिहान करिब 6:30 बजे माझठानबाट कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी लिएर आउँदै गरेको G2X14 नम्बरको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुनेमा 13 वर्षीय ममता तिवारी असीम कडेल 14 वर्षीय रूमिका नेपाली र शुभेच्छा तिवारी रहनु भएको छ। उहाँहरू सबै कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी हुनुहुन्छ। बसमा लिफ्ट मागेर चढ्नुभएका पोखरा 28 का 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनापछि कालिका र माझ थान क्षेत्र शोकमा डुबेको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा मेकानिकल इन्जिनियर स्वरूप चालिसे महानगर शिक्षा समितिका सदस्य डुलराज पाण्डे नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनु भएको छ। सरकारले चाडपर्वको बेला स्वास्थ्य खानेपानी विद्युत दूरसंचार विमानस्थल यातायात र अस्पताल लगायत कति आवश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रेस ब्रिफिङको आयोजन गर्दै उक्त निर्देशन दिएको हो। प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज आचार्यले चाडपर्वको बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति औषधि उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो। गत भदौ 24 गते जेएनजी आन्दोलनको क्रममा कारागारबाट भागेका 2 जना कैदीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका 2 का 32 वर्षीय नाना भनिने नरेश लोहनी र सोही ठाउँका 30 वर्षीय रत्नबहादुर राउत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लोहनी झुम्का कारागारबाट फरार हुनुभएको थियो। उहाँलाई सुनसरीको इनरुवा नगरपालिका 4 सहमति चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यस्तै काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार रहनुभएका राउत इन्टरी उपन महानगरपालिका 7 बालग्राम चोकबाट पक्राउ पर्नु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाको टेक्सास स्थित फोर्ड हुड सैन्य शिविरमा सन् 2009 13 सैनिकको गोली हानी हत्या गर्नुभएका पूर्व सैनिक मेजर निन्दाल हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण गरिने भएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेग सेथले मृत्युदण्डको दृश्य सर्वसाधारणले हेर्न पाउने बताउनु भएको छ। फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिइने दृश्य प्रत्यक्ष प्रसारण गर्ने यो निर्णय आधुनिक अमेरिकी इतिहासमै अकल्पनीय मानिएको छ। यो निर्णय कार्यान्वयन भएमा झण्डै एक शताब्दीपछि अमेरिकामा सार्वजनिक रूपमा मृत्युदण्ड दिएको घटना बन्नेछ। रक्षा मन्त्री हेग सेथले रियल अमेरिकाज भोइस टेलिभिजनसँगको अन्तर्वार्तामा हसनलाई फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिने पुष्टि गर्नुभयो। मानिसहरूले यो हेर्न पाउने व्यवस्था हामी गर्नेछौ, उहाँले भन्नुभयो। यस्ता कार्यको गम्भीर परिणाम हुन्छ भन्ने सर्वसाधारणले बुझ्न आवश्यक छ। अमेरिकी सैनिक सचिवले दिएको जानकारी अनुसार हसनलाई आगामी डिसेम्बर 3 टेक्सास स्थित फोर्ट हुडमै मृत्युदण्ड दिने तयारी भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनको लागि मतदान जारी, बेलुका 7 बजेसम्मको लागि थप। नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने र 13 सैनिकको हत्या गर्ने पूर्व मेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी। हवस् त सैलुङ समाचारबाट म तारा देवी बस्नेको विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
3: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
18: हजुर बुबा नमस्कार।
19: नमस्कार नानी। नमस्कार।
18: के छ खबर, सन्चै हुनुहुन्छ?
19: सन्चै छु नानी।
18: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
19: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
18: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
19: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
18: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
20: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा 3 धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनपुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, 22 कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान ओमकारेश्वर, ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।

0: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
1: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर कालिंचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
0: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क रू 5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाणपत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855106038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते। समय बिहान ठिक 10 बजे। स्थान कालिंचो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि चेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू: विशेष धार्मिक टोलीद्वारा भजन, कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878। सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216। अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463। भीरामणि चेतीदेवी मन्दिर संरक्षण समिति, कालिंचो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वार्ड नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परी विपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घ्यो कार्यक्रम साङ्गे होब मेगु सिंखाम ध्यो चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घ्यो कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तामाङ, निर्मा ढोलमो तामाङ, लालमाया तामाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा
3: दोलखा जिल्ला गौरी शङ्कर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूर्यमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहित भएको छौं। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होब मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन इष्ट मित्र कुलकुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाईहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तमाङ, नर्बु नुर्बु तमाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते सुरु भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
5: हेलो पुष्कल, मलाई चिनेनौ? म सबिना।
6: सबिना, सबिना।

0: बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वास्तु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण

0: सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा।
7: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
12: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
13: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.fri.endship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलखा।
10: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
10: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
13: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
14: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुफद मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला।
15: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
10: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
2: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
2: साधारण सभा हुने मिति, समय र

0: तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-1709, 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामाझै आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा सरचार लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीती कथाको तीन साता यताबाट एउटा कथा वाचन हुँदै आएको थियो र कथाको शीर्षक हो बिहे पछिको जिन्दगी। यस कथालाई रंजन परियारजीले लेख्नु भएको हो र कथाको आज चौथो भाग रहेको छ। चौथो भाग सुनाउन एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मीठो सांगीतिक कोशलीबाट गर्न चाहन्छु। सांगीतिक कोशलीपछि आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिको सिलिपछि पुनः स्वागत गरे। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्ला तीन साताबाट शुरू भएको कथा बिहेपछिको जिन्दगीको चौथो भाग लिएर आएको छु, जसलाई रंजन परियारजीले लेख्नु भएको। अब सुनौ कथा बिहेपछिको जिन्दगीको यो चौथो भाग।

कति बेला घर पुगौला भन्ने खुलदुली अनि कति बेला आमालाई देखौला भन्ने छटपटी केही बेरमा अन्त्य भयो। बल्ल घरको आँगनमा पुग्यो, आँगनलाई ढोके। आँगनीबाटै आमा, ए आमा, बाबा कता हुनुहुन्छ? यसरी बोलाउन पाउनु त भाग्यको कुरा हो, किनकि माइती त सबैको भाग्यमा हुन्छ। तर माइतीको आँगनीमा टेकेर आमा बाबालाई बोलाउने भाग्य सबैको हुँदैन, किनकि सबैको आमा बाबा हुन्छन् भन्ने पनि छैन। जिउँदो हुँदा नै कदर गर्ने हो, मरेपछि त के नै सारा। तर के गर्नु, मान्छेहरूले बुझ्दैनन्। आमा र बाबा सबै एकै साथमा बाहिर निस्कनु भयो, तर मैले जे देखेँ म छक्क परेँ। नरमाइलो पनि लाग्यो। आमाले कपाल पनि नकोरी बस्नु भएको, बाबाको दौरा मैलो भएको। खै के कुराले यस्तो बनायो मलाई थाहा भएन, तर बाबा आमालाई मैले जे देख्दैछु त्यो चार पाँच महिना अगाडिको बाबा आमा नै होइन। आमाको अनुहार न्याउरो, बाबाको अनुहार थकित देखिन्थ्यो। अनि भाइले सुरुमा नै बाबा आमाको खुट्टा ढोगिदियो। बाबाले मसिनो सुरमा भन्नुभयो, अनि यो बिरेको छोरो होइन र? कति ठूलो भएछ त? के गर्नु, बाबा आमाले छोडेर गएपछि त गाउँ आउनै छाडिहाल्यो। यो पनि अहिले त चिन्नै नसकिने पो भएछ। अनि नानी ज्वाइँ खोइ त? आफ्नो हालत त्यस्तो हुँदा पनि बाबा आमालाई अझै छोरा छोरीको नै चिन्ता हुने? मैले भने, ज्वाइँ त आउन भ्याउनु भएन नि, काम धेरै छ। होटल खोलेको छौ काठमाडौँमा, हामी दुईजना सँगै हिँड्नै मिल्दैन। अब म गएपछि उहाँलाई पठाउने। गफ गर्दै आँगनबाट पिँढीमा पुग्यौं। जुला बिसाउने बित्तिकै आमाले नातिलाई बोकेर खेलाउन थाल्नुभयो। बाबाले भित्रबाट मोही ल्याएर दिनुहुँदै भन्नुभयो, अनि बाबा फोन पनि लाग्दैन त के भएको? बाबाले भन्नुभयो, मोबाइल बिग्रेको छ क्या छोरी, तिम्रो साह्रै न्यास्रो लागेको थियो, साह्रै देख्न मन लागेर सधैँ भगवानसँग थिचै भेटाइदेऊ न भन्दै बस्थे। धन्य छ प्रभु, आज बल्ल बल्ल मेरो पुकार सुन्यौ। बाबाको आँखामा खुसीको आँसु छल्किएको थियो। आमाले आँगनमा बसेको भालेलाई देखाउँदै भन्नुभयो, मासु खान मन लागेको कति भइसक्यो, तेरो बाउले जहिले पनि छोरी आएसी खाने, छोरी आएसी खाने भनेर वक्क बनाइसक्यो भने अब त आइस, आज त भालेको मासु खानुपर्छ। अनि आमा, भाइ कता छ त? आमाले केही जवाफ दिनु भएन, बरु कुरा घुमाउँदै भन्नुभयो, झोला ठुलै छ त? मैले झोलाबाट आमालाई कपडा दिएँ, बाबालाई पनि मोबाइल फोन दिएर भने, अब हामी बाबा छोरी अनुहार हेरी हेरी कुरा गर्नुपर्छ है बाबा। बाबाको हातले फोन समाउँदा आँखाबाट तप्प आँसु खस्यो। सायद रोएको देख्छ भनेर होला, के परेको, आँखामा एक्कासी बिजायो। हेर्दै छोरी भन्दै कुरा मोड्नु भयो। म पनि खुसी थिएँ, जिन्दगीमा पहिलो पटक नै भए पनि आमा बाबालाई खुसी बनाउन पाएको थिएँ। बाबा त जुरुक्क उठेर कोठाभित्र छिर्नु भयो, सायद आफूलाई सम्हाल्न सक्नु भएन के अरे। आमाले पनि कपडा हेर्दै भन्न थाल्नुभयो, भएको एउटा छोरा पनि छोरा जस्तो भएन, त गएपछि त उसले बुढी ल्यायो, तर बुहारी निकै खतम छोरी, सुती सुती खाना खोज्ने, हामीले केही भनेको नमान्ने, भएको एउटा छोरा पनि बुढीको कुरा सुनेर हामीलाई वास्ता गर्दैन। बाउको प्रेसर छ तलाई थाहा छँदैछ, घाममा हिँड्नु नै हुँदैन, म पनि के नै काम गर्न सक्छु र छोरी, घर धान्न साह्रै गाह्रो भएको छ। बुहारीलाई नराम्रो केही भनेनौ न केही वचन लगायौ, के नै काम गर्नुपर्छ र, भात तरकारीमै पकाइहाल्थे, त्यही दिउँसोतिर एकछिन बाख्रा चराइदिए पुग्थ्यो, त्यो पनि तेरो बाबा कहिले काहीँ गइहाल्थे, खालि बुढाबुढी दिउँसै ढोका लगाएर गीत बजाएर बस्ने, बुढीलाई मिठो मिठो कुरा ल्याएर खाना दिने, हामीलाई त वास्तै गरेन नानी, खै के भयो त्यसलाई। काठमाडौँ गएको पनि तीन महिना हुन लाग्यो, फोनसम्म गर्दैन, पैसा पठाइदिने त परको कुरा हो, दुनियाँले भन्नु र आफू मर्नु एकै भएको छ। बुहारीलाई यहीँ छोड्दै पढाइहाल्छौ हामी भनेकै थियौं, खै के भयो, ऊ बेला एउटा छोरी एउटा छोरा भए पुगिहाल्छ भनियो, तर जसले जे भने पनि दुःखमा र जिन्दगीको अन्तिम कालमा हुने भनेकै आफ्नै बुढाबुढी रहेछ, अरू त कसैले केही नगर्ने रहेछ, राम्रा हुन्जे लोछर छिमेक पनि, छोराले त केही गरिदिएन, छोरीको कमाइले फोन पाउँदा खुसीले रुँदै होलान् तेरो बाउ। झलक्क ओ बेला घरबाट मकै गोड्न जाँदा छिमेकी आन्टीको बुढाले भनेको सम्झे, आफ्नो बुढीलाई माया गर्नु पर्छ, बुढेसकालमा सहारा हुन्छ भनेको। आमाको कुराले आँखाभरि आँसु भए, आमालाई अँगालो हाले, कस्तो रुन मन लाग्यो, झन्झन आँखाको रस आयो, खै किन किन आमा रोएको देख्दा आफूलाई कसरी पो सम्हाल्न सकिन्छ र, सम्झाउन पनि सकिन, आँसु पुस्तिने हिम्मत पनि आएन। म पनि रोएको देखेर भाइलाई साह्रै नरमाइलो लागेछ के अरे। नजिक आएर आमाको हात समाउँदै भन्यो, आमा दुःख पछि सुख आइहाल्छ नि, तपाईँ यसरी रुनु भयो भने झन् हामी कसरी खुसी हुने भन्नुहोस् त, बल्ल बल्ल आएको दिदीलाई पनि रुवाउनुहुन्छ तपाईँ, म पनि त तपाईँको छोरा नै त हो नि, आज त तपाईँको घरमा छोराछोरी आएका छन्, यसरी रुनुहुन्न नि, अब त हामी तपाईँहरूलाई काठमाडौँ लैजाने हो, उतै राख्ने हो, होइन त दिदी? आमालाई र बाबालाई हामी प्लेनमा काठमाडौँ लैजान्छौ। आमाले यति सुनेर फुस्रो आँसु देखाउनु भयो। भाइले भन्यो,
भाइले भन्यो, आमा साह्रै भोक लागेको छ क्या, बरु जानुहोस् न पानी तताउनु, म भाले काटिहाल्छु, बेलुकासम्म पर्खिन गाह्रो भइसक्यो। बाबा, ए बाबा, होइन के खाना लाग्नु भएको, लुकेर हामीलाई छैन? उसको यति बोलीले रौनक नै फेरियो। अघिसम्म रसाएका आमाका आँखाको डिल अब रसाउन छोडे। ल अब खाजा खान पर्छ भन्दै बाबा पसल निस्कनु भयो। एक किसिममा चाउचाउ ल्याउनु भयो अनि आमाले पकाउनु भयो। चाउचाउको झोल बटुकामा हालेर झोल पिउँदै आमाले भन्नुभयो, साँच्ची प्लेनमै लैजान्छ सर काठमाडौँ बाबु। लो लैजान्छु नि आमा, तर प्लेन चाहिँ मेरो ढाड हो, मेरो ढाडमा बस्नु अनि म बोकेर लैजान्छु। आमा खिच्न हाँस्नु भयो। तर खै किन किन बाबा र आमाको अनुहारमा केही न केही कुरा त लुकेको थियो जुन हामीलाई भन्नुभएको थिएन या भन्न चाहनु भएन। कपडाहरू फेरेर बाहिर आँगनमा मुढा राखेर बस्यौं। दिदी तपाईँलाई लाग्दैन केही कुरा बिर्से जस्तो, भाइले भन्यो। मैले भने, के कुरा केही बिर्से जस्तो लाग्दैन? नै नै तपाईँले बिर्सिनु भयो सायद। मैले भने, केही बिर्से जस्तो त लाग्दैन, के बिर्से होला त? भाइ मुसुक्क हाँस्यो मात्र, केही बोलेन। मैले पहिले नै उता घरको बहिनीलाई बोलाएको थिएँ, उनी आइपुगिन्। दिदी नमस्ते। म मुसुक्क हाँसे, आउन बस भन्दै नजिक राखे। आमै, भाइ त लाजले बुत्तुकै भयो। अघिसम्म छटपटीमा बसेको एक्कासी शान्त भयो, टाउको निहुर्याएर एकहोरो मोबाइल हेर्न थाल्यो। अनि नानी, के छ तिम्रो खबर, हाम्रो घरतिर कस्तो छ? के हुनु र दिदी, बिजोग छ तपाईँको घरतिर त, सासूले टन्ने पैसा निकाल्नु भएको रहेछ बैंकबाट, बैंकले त घर जग्गा नै लिलामी गरिदियो, घरमा कोही छैन, खै कता पो गए, मलाई त केही थाहा छैन, तपाईँ गएदेखि म त्यहाँ गइन पनि, आज चाहिँ त्यही बाटो आएको ढोकामा तालचा लगाएको थियो। घरको आँगनमा झारहरू उम्रेका थिए, झ्यालका सिसाहरू पनि फुटेका थिए, माकुराका जालाहरू थिए। अनि नानी कता गएछन् होला, झन् बाबुको जन्म दर्ता बनाइदिउ भनेको? उनले भनिन्, खै दिदी मलाई त थाहा भएन, अनि बाबु खै त हेरौँ न। मैले भने, जाऊ भाइ देखाइदेऊ नानीलाई, बाबु भित्र सुतेको छ। भाइ लजाएर उठ्यो, उसको अनुहारमा पनि हेरेन, आउनु भन्दै भित्र बाबुलाई देखाइदियो र बाहिर निस्किहाल्यो। मैले इसाराले बोलाए, ऊ आयो अनि भन्यो, दिदी भयो, यो मेरो बसको कुरा होइन। मैले भने, अरे बुद्धु, बस बसको कुरा होइन, यसो घुम्न लैजाऊ, कुराकानी गर, अनि पो हुन्छ त, म अहिले घुम्न जाऊ भन्छु अनि लैजाऊ न है। उसले मुन्टो मात्र हल्लायो। केही बेरमा बहिनी बाहिर आइपुगिन् र भनिन्, बाबु त कति राम्रो के दिदी, ठ्याक्कै हजुर जस्तै। मैले जिस्क्याउँदै भने, अनि बिहे गर्ने होइन त मेरो भाइसँग? अब हामी मुख्य पात्र दिदी होइन बहिनीको रूपमा कथा अगाडि बढाउँदैछौ। दिदीको कुराले कस्तो काउकुती लाग्यो, बल्ल बल्ल कुरकुरे बैंसा चढेको मलाई, यसै पनि बेला बेला आँसु लागिरहन्थ्यो, झन् यस्तो कुरालाई कसरी खप्न सक्थे। मैले उसको अनुहारमा हेरे, न नाम थाहा थियो न थर थाहा थियो, तर कस्तो लजाई राखेको थियो, मोबाइल हेरेर हातको नङ टोकिरहेको थियो, तर जे होस् मान्छे राम्रो थियो, हेर्दा पनि टक्क मिलेको ज्यान नसालु आँखा। दिदीले फेरि भन्नुभयो, असाँच्चै हाम्रो गाउँको माथि डाँडाबाट कस्तो राम्रो ठाउँहरू देखिन्छ, जाऊ न तिमीहरू घुम्न, रमाइलो पनि हुन्छ, घरमा बस्दा दिक्क पनि भइन्छ, बल्ल त 2 बज्यो, एकछिन घुमेर आऊ, लाली गुराँस पनि पाइन्छ। मैले लजाउँदै भने, जान त हुन्थ्यो दिदी, फेरि हराउने हो कि, तपाईँको भाइले केही पो गर्ने हो कि, डर लागिहाल्छ नि अबु नि। ऊ पहिलोपल्ट बोल्यो, लौ के भन्नुभयो यस्तो, तपाईँ त हाम्रो पाहुना हो, पाहुनालाई कसैले नराम्रो गर्ला त? आहा, बोली पनि कति मिठो, फेरि कति सम्मान गरेर बोलेको होला, मन जित छ जस्तो छ त्यो मान्छेले। ल त्यसो भए जाउँ न त घुम्न भन्दै हामी उठ्यौं। दिदीले भन्नुभयो, त्यो साइडको बाटे बाटो जाऊ, सिधै डाँडामा पुगिन्छ, केही भयो भने फोन गर है, राम्रोसँग घुमेर आऊ। हामी दुईजना लाग्यौं डाँडातिर, ऊ अघि अघि अनि म पछि पछि, न उसले नै बोलायो न मैले नै बोलाएँ, निकै अगाडिसम्म पनि चुपचाप भएपछि मैले नै हिम्मत गरेर बोलाएँ। अनि पाहुनासँग चाहिँ बोल्नु हुँदैन भन्नु भनेर सिकाउनु भएको छ कि के हो तपाईँको बुबा आमाले? उसले मतिर फैकिएर भन्यो, सायद जिउँदो हुनुहुन्थ्यो भने त सिकाउनु पनि हुन्थ्यो होला कि। उसको ठट्याउलो पारेको जवाफ, तर मेरो मन चाहिँ यसो भयो, मैले भन्न नहुने थियो कि त, आफूलाई नै कस्तो नरामाइलो लाग्यो। उसको नजिक गएर भने, माफ गरिदिनुहोस् है, मलाई थाहा थिएन। उसले भन्यो, केही छैन ठिक छ। हामी फेरि मौन भएर उकालो लाग्यौं, माथि डाँडामा पुग्यौं। ओहो, लाली गुराँसले ढाकिएको पाखाहरू मनै लोप्याउने, मलाई लाली गुराँस टिपिदिनुहोस् न, मैले भने। उसले टाउको मात्र हल्लायो र एउटा मात्र टिपिदियो, लौ एउटा मात्र हाँगा माचेर ल्याउनुहोस् न, मैले भने। उसले भन्यो, लाली गुराँसले हाम्रो देशलाई सिङ्गारेको छ, यसलाई टिप्नुहुन्न नि, तपाईँलाई थाहा छैन र, लाली गुराँसको हाँगा भाँच्यो भने अर्को पटक त्यहाँ फुल फुल्दैन। मैले भने, के भएर यसै पनि झरेर जाने कुरा हो? उसले भन्यो,
एक दिन मरिन्छ भन्ने थाहा हुँदा हुँदै मान्छेले किन खान्छन्। अहिले मरे पनि भोलि मरे पनि मर्नु त छ, तर हामीलाई धेरै बाँच्नु छ। यस्तै उसलाई पनि धेरै बाँच्नु छ होला। प्रकृति बोल्दैन, यदि बोल्न मिल्ने भए आफ्नो कति समस्या र गुनासोहरू छन् होला सुनाउँथ्यो होला नि। बरु तपाईँ रिसाउनु, म फकाउँला, तर बिन्ती छ, फुल टिप्न नभन्नु, म सक्दिनँ। फुललाई हेरेर पनि खुसी हुन सकिन्छ, त्यसलाई टिपेर श्रीमाने सजाउनु पर्छ भन्ने पनि त छैन नि, होइन र? उसको विचार, उसको सोच कति राम्रो, मान्छे जस्तै विकटाले मेरो मन जित्छ, पक्का हो। केही बेर हिँडेर हामी माथि डाँडामा पुग्यौं। वरिपरि साना साना झाडीहरू थिए, सायद कालिजहरू थिए। के रे, एक्कासी उडे, ठूलो आवाज आयो, मलाई डर लाग्यो, हतपत उसलाई अँगालो हाले। उसले ढाडमा थमथम्याउँदै भन्यो, नडराउनुहोस् कालिजो, गइसक्यो। उसको अँगालोमा टाँसिँदा मलाई आमाको काखमा निदाउँदा मिलेको सुकुन याद आयो। कस्तो खुसी लाग्यो, यसरी नै उसको अँगालोमा टाँसिएर जिन्दगी बिताइदिउँ जस्तो। उसको अँगालोबाट हटे अनि हामी त्यही डिलमा बसेर कुरा गर्न थाल्यौं। अनि हजुरको घरमा को को हुनुहुन्छ नि, उसको पहिलो प्रश्न। मैले भने, घरमा बाबा हुनुहुन्छ, आमा बित्नु भएपछि बाबाले अर्को बिहे गर्नुभएको हो, खासै वास्ता गर्नु हुँदैन बाबा आमाले, मम्मीलाई पात गरेर आफ्नो गुजारा चलाउँदै पढ्दैछु, के गर्नु, जिन्दगी यस्तै छ, बाहिर देखे जस्तो खुसी भित्र नमिल्ने रहेछ। उसले भन्यो, ठिकै छ, आजको नराम्रोले भोलि राम्रो दिन आउन पनि सक्छ, नातिनु आफूलाई सम्हाल्नु, एक दिन तपाईँको पाउमा तपाईँको बाबा आमा झुक्ने दिन पनि आउन सक्छ, समय कसले देखेको छ र, सबैको राम्रो दिन आउला नि। उसको काँधमा शिर राखेर सबै कुरा सुनाउन मन लाग्यो। मलाई पनि बुझ्दिने सुनिदिने कुनै पो थियो र, कति धेरै मनमा बोझ बोकेर हिँडेको थिएँ, उसलाई नराम्रो लाग्ला जस्तो पनि लाग्यो। फेरि सोधे, म तपाईँको काँधमा शिर राखेर बसौं, हुन्छ नि, उसको छिटो जवाब, सायद उसलाई पनि नजिक हुन मन थियो मसँग। म उसको काँधमा शिर राखेर बसे, उसले पनि बिस्तारै डराई डराई मेरो हातमा समायो अनि आफ्नो कुराहरू सुनाउन थाल्यो। मैले सुने पनि, यतिको बुझ्ने मान्छेले मलाई संसारकै खुसी दिन्छ भन्ने विश्वास लाग्यो। अनि फेरि उसले भन्यो, अनि म आजसम्म कोही केटीसँग यसरी भेटेको बोलेको छैन, आज पहिलो पटक हजुरसँग बोल्दैछु यसरी, बाबा आमाले छोडेपछि म एक्लै अगाडि बढे, मलाई सम्झाउने बुझाउने कोही थिएन, दिदीलाई भेटेपछि अलिकति भए पनि खुसी मिल्यो, फेरि बिहेको कुराले अझै उत्सुक बनायो, बिहे त गर्नै पर्छ, एक्लै जिन्दगी कटाउन गाह्रो पनि रहेछ, कहिलेकाहीँ बिरामी पर्दा तातो पनि तताएर दिने मान्छे त चाहिने रहेछ जस्तो लाग्छ, तर तपाईँ यति राम्री हुनुहुन्छ, म तपाईँको लागि सुहाउँदिन जस्तो छ, तपाईँलाई खुसी दिन सक्छु जस्तो पनि लाग्दैन, म एउटा सानो कोठामा आफ्नो भविष्य रंगाएर बसेको छु, तपाईँलाई मेरो सपनाको संसार निकै सानो लाग्न सक्छ। उसको कुरा कताबाट कता पुग्दै थियो, म केही बुझिराखेकै थिइनँ, सायद ऊ डराएको थियो, तर पनि आफ्नो सबै कुरा खोल्न चाहन्थ्यो। हामी केही बेर कुराकानी गरिसकेपछि अब दिदीको माइती फर्किने कुरा भयो। उसले अप्ठ्यारो मान्दै भन्यो, तिम्रो फेसबुक आइडी के छ, अरू सुतेपछि हामी म्यासेजमा कुरा गरौँ न, हुँदैन, मैले नै कसरी भन्न सक्थे र, हुन्छ भन्दै हामीले आइडी साटासाट गर्यौं, सँगै आयौं पनि घरमा। दिदीले अलिअलि निस्काउनु पनि भयो। खाना खाएर हामी आफ्नो आफ्नो कोठामा सुत्न लाग्यौं। ओछ्यानमा के पुगेको थियो, उसको म्यासेज आयो, हाई हजुर भन्नुहोस् न, मैले भने। उसले केही बेरसम्म जवाब फर्काएन। मलाई लाग्यो केही कुरामा मन दुखाएछ कि के हो, नराम्रो त केही भनेको थिएन मैले, के भएछ होला, मनमा छटपटी भयो, डर पनि लाग्यो अनि मना त्यो पनि, के गर्ने होला, कसो गर्ने होला, उसको त माया पो लाग्न थालेछ। एकछिनसम्म उसको म्यासेजको पर्खाइमा बसे। केही बेरपछि उसको म्यासेज आयो, यति धेरै जहाँ लेखिएको थियो, मलाई तिम्रो नाम पनि थाहा छैन, न मेरो नाम नै तिमीलाई थाहा छ, फेसबुकमा राखिएको नाम सत्य हुन्छ भन्ने पनि छैन, तर मेरो तिमीप्रतिको माया सत्य छ, खै मलाई के भयो यस्तो, आमाले पछि कोहीले सम्हालेको छ भने त्यो यही दिदीले हो, त्यसपछि तिमी आयो मेरो नजरमा, हेर माया भन्ने कुरालाई ढाँटेर छलेर लगाएर काम छैन, झुट बोलेर पनि केही काम छैन, माया भनेको दुई मुटुको मिलन हो, एक अर्का बीचमा माया भयो भने त राम्रो कुरा हो, तर एक अर्काले मजाक गरेर माया कहिले पनि अगाडि बढ्दैन, तिम्रो हात कति मुलायम छ त्यो देख्दा थाहा हुन्छ तिमीले जिन्दगीमा धेरै दुःख गरेकी छैनौ भन्ने कुरा पनि, तर मलाई हेर न त मेरो बाबा नै छ न त आमा नै छिन्, म अभागीले तिमीलाई माया गरेर तिम्रो भाग्य पो बिगाडिदिन्छु कि भन्ने पिर पो लाग्यो, मलाई तिमी राम्री लाग्यो, मन पनि पर्यो एकदम धेरै, तर तिमी जस्तो मान्छेको साथ पाउन मेरो भाग्य त्यति बलियो पनि छैन जस्तो लाग्छ, किनकि म अभागी छु, मैले जसलाई माया गर्छु उसलाई गुमाउनै पर्छ, डर लाग्छ कतै तिमीलाई पनि गुमाउने पो हो कि मैले भनेर,
तर मेरो कुरालाई गलत नबनाऊ नबुझ किनकि जिन्दगी धेरै लामो छ। हामी अहिले एकअर्काको खुशी भएर मात्र पनि त भएन नि होइन र पछिको भविष्य के होला कि आज एक दिन देखेर भेटेर मन त पर्ला माया पनि बस्ला तर बाँकीको भविष्य देखेको छैन नि त। न तिमीलाई मेरो भोलिको दिन थाहा छ न मलाई तिम्रो नै। भोलि गएर तिमीलाई मदेखि मन भर्न सक्छ भोलि गएर तिमीलाई मदेखि चित्त दुख्न सक्छ अनि मलाई छोडिदेऊ भने म फेरि एक्लै हुन्छु कसरी सम्हालौ आफूलाई। तिमीलाई काममा सघाउने सासु हुँदैन न सम्झाउने ससुरा नै न चाडपर्वमा कोही पाहुना नै हुन्छ। जिन्दगीभर मलाई मात्र हेरेर मैसँग आफ्नो सबै खुसीहरू देख्न सक्छौ र तिमीले। हेर हतारको निर्णय एकदम धेरै हानिकारक हुन सक्छ दिदीलाई नै हेर न बिहे पछिको जिन्दगी कस्तो भएको छ। म चाहन्न भोलि दिदीको जस्तै हालत तिम्रो या मेरो होस् भन्ने कुरा। गल्ती हामीबाट हुनुपर्छ भन्ने पनि छैन गल्ती समयको हुन्छ। तिमी अहिले चञ्चले उमेरमा नै छौ तिमीलाई अहिले सबै कुराहरू मनपर्छ सबै कुरा राम्रो लाग्न सक्छ तर के थाहा पछि गएर तिमी थाक्न पनि सक्छौ मदेखि। पछि गएर तिमीलाई म भन्दा राम्रो लाग्न पनि त सक्छ या मलाई नै पनि यस्तो हुन सक्छ किनकि हामी दुईलाई सम्झाइदिने बुझाइदिने कोही हुँदैनन् हामी दुईको लागि हामी दुई मात्र हुनेछौ। यदि हामी दुई नै एक अर्कालाई गलत बुझ्यौं भने हामी दुवैलाई रुनुपर्छ। मैले तिम्रो चरित्रमा खोट देखाउन खोजेको त होइन तिमी एकदम धेरै राम्री छौ जसलाई पनि पहिलो नजरमा नै मन पर्ने तर मलाई डर लाग्छ कतै मेरो कारणले तिम्रो जिन्दगी पो बर्बाद हुने हो कि तिम्रो भविष्य नै पो बर्बाद हुने हो कि। हाम्रो बिहे होला खुशी खुशी बसौंला तर भोलि मलाई केही भइहाल्यो भने तिम्रो के हाल होला। मान्छु म बिहेकै लागि तिम्रो लागि भनेर नै यहाँसम्म आएको हुँ तर मलाई अहिले महसुस भयो म टुहरु नै ठिक छु। तिम्रो भविष्य अन्धकार हुन सक्छ मसँग हुन त भोलिको डरलाई सम्झेर आज बाँच्ने छोड्ने खुसी हुने छोड्ने त होइन तर पनि तिमी यति राम्री छौ तिमी यति खुसी छौ तिम्रो यति राम्रो जिन्दगी छ तिमी जस्तो मान्छेले सम्पन्न सुखी परिवार भेट्छौ जहाँ तिमीले सबैको माया पाउने छौ। कहाँ म अभागी टुहुरोसँग तिम्रो भविष्य सुन्दर छ र मायामा केही हेरिँदैन तर पनि डर लाग्यो खै किन लाग्यो थाहा छैन। मैले मेरो मनको कुरा सुनाएको तिमीलाई यसको गलत अर्थ चाहिँ नलगाइदेऊ तर यदि तिमी मलाई जस्तो सुकै अवस्थामा पनि साथ दिन सक्छौ भने म तिमीलाई कहिले पनि छोड्ने छैन। तिमीलाई रानी बनाएर राख्न त सक्दिन तर तिमीलाई कहिले पनि रुन दिन्न तिमीलाई खुसी खुसी राख्छु। तिमीसँगको जिन्दगी सुन्दर बनाउने मन छ आमा बाबाबाट नपाएको माया तिमीबाट पाउँछु होला। तिमी जस्तो प्यारो मान्छेको साथ भयो भने म सय डाँडा हिँडेर पार गर्न सक्छु कि तिमी मसँग पूरा जिन्दगी साथ हिँड्न चाहन्छौ। मैले सोधे भने तिमीले पक्कै पनि मलाई हुन्छ भन्ने छेउ तर त्यस्तो भन्दिन किनकि भोलिको तिम्रो भविष्य राम्रो छ आमा नभए पनि बाबा हुनुहुन्छ रिस देखाए पनि माया त गर्नुहुन्छ। बाबा नै नभएको भन्दा रिस देखाउने बाबा नै भएको राम्रो कमसे कम जिउँदो त छन् उनले छोरीको विवाह गरिदिएर पक्का आफ्नो कर्तव्य निर्वाह गर्नेछन् राम्रो घरमा दिन्छन् होला राम्रो केटा हुन्छ पढाइलाई पनि सँगै अगाडि बढाऊ तिम्रो भविष्य राम्रो छ। मलाई हेर न मैले तिमीलाई लगेर एक गाँस मिठो खुवाउनसम्म धौधौ छ के गर्नु साँच्चै आज तिमीसँग बिताएका पलहरू म कहिले पनि बिर्सनै छैन। तिमी मेरो जिन्दगीको एउटा त्यो अध्याय हो जहाँ म सबैभन्दा धेरै खुसी भएको छु। तिमी जस्तो मान्छे मेरो भाग्यमा लेखेको छैन चाहे भने तिमीलाई मेरो बनाउन सक्छु पनि होला तर मैले म भन्दा धेरै तिम्रो खुसी हेरेको छु कतै केही गलत बोले मलाई माफ गर्दै है एउटा साथी सम्झिएर। म भोलि बिहानै कसैले थाहा नपाउने गरी यहाँबाट जान्छु दिदीलाई भनिदिनु कि काम परेर गएको भनेर रिसाउनु होला तर केही दिनमा रिस मरिहाल्छ। म यहाँ बसे भने पक्का दिदीले हामीलाई अझै नजिक बनाइदिनुहुन्छ तिमीसँग अझै नजिक भए भने म आफूलाई कसरी सम्हाल्नु। तिमीसँगको वर्तमान ठिक छ भविष्यमा यो मायाले तिमीलाई नै रुवाउन सक्छ त्यसैले मलाई माफ गरिदेऊ म तिम्रो भविष्य मसँग अन्धकार हुन दिन्न सरी। उसको यस्तो म्यासेजले मेरो आँखाभरि आँसु भयो सायद उसले मेरो लागि नै भनेको जस्तो पनि लाग्यो। कति महान मान्छे आफ्नो परवाह नगरी मेरो खुसीको चिन्ता छ उसले आज हेरेन उसलाई भोलिको चिन्ता छ। यस्तो राम्रो मान्छे पाउनु भाग्यको कुरा हो सायद मेरो भाग्य राम्रो छैन या भगवानलाई स्वीकार्य छैन यो माया। उसको त्यति लामो म्यासेजले मेरो आँखाभरि आँसु भयो डर पनि लाग्यो कतै साँच्चै भोलि उसले मलाई छोडेर जाने त होइन के गर्ने होला मलाई त कस्तो छटपटी पो भयो। मैले पनि म्यासेजमा नै जवाब फर्काएँ मलाई थाहा छैन मैले सही गर्दैछु या गलत तर पहिलो नजरमा नै मलाई तिमी मन पर्यो तिमीले ममाथि गरेको व्यवहार तिम्रो बोली तिम्रो हाउभाउ सबै मेरो लागि एकदम खास छ।
तिमी भनेर सम्बोधन गर्यो भनेर नरिसाऊ। जब म तिमीसँग घुम्न गए तब मलाई तिमीसँग माया बस्यो। तिम्रो व्यवहारले मलाई नजिक खिच्यो। जमाना निकै खराब छ। यहाँ एक्लो केटीलाई जहाँ जति बेला जे पनि हुन सक्छ। तिमीले चाहन्थ्यौ भने तिमीले मलाई जे पनि गर्न सक्थ्यौ। मेरो इच्छा विपरीत तर तिमीले मलाई छोएनौ पनि। हात समाउन पनि अनुमति नै माग्यौ, त्यो पनि डराई डराई। यतिको मान्छे पाउन त भाग्यमा लेखेको हुनुपर्छ। हामी केटी मान्छेलाई बाटोमा हिँड्दा पनि केटाहरूले अनुहारमा भन्दा पहिले छातीमा हेर्छन्। पछाडिको केटाहरूले कपालमा भन्दा पहिले हिप हेर्छन्। तर तिमीले शिर झुकाएर मेरो साथमा माथि डाँडासम्म पुग्यौ। फर्किँदा पनि मैले तिमीलाई निहालेको थिएँ। तिमीले 1% पनि म तिमीसँग हुनुको फाइदा उठाएनौ। अक्सर यहाँ बिहेर्ने भइसकेको लोग्ने मान्छेहरूले पनि बुढीको भित्र लगाएको ब्राको रंग याद गर्छन्। तर उसको खुट्टाको औंलामा कस्तो पोलिस छ याद गर्दैन। तर तिमीले मेरो पाउमा आँखा राख्यौ, त्यो कुराले मेरो मन जित्यो। मलाई कुनै महारानी जसरी आफ्नो जिन्दगी कटाउन छैन। तिम्रो साथ पाए भने त म तिमीसँग लोकल बस चढेर हिँड्न पनि तयार छु। भए खाउला नभए नखाउला, तिम्रो अंगालोमा बाँधिएर निदाउन पाए मेरो संसार नै अर्कै हुन्थ्यो होला। बटुवालाई त चौतारीको शीतलता प्यारो हुन्छ नि। उसलाई चौतारी सुनको उस कि फलामको के मतलब? रमाउन सक्यो भने खरको छानो मुनि पनि स्वर्गको अनुभूति भेटिन्छ अरे। बस तिमीलाई देखेपछि मलाई हो हो जस्तो लाग्न थालेको छ। तिमीसँग जिन्दगी बिताउन पाउनु त मेरो भाग्यको कुरा हो। तिमी यति महान छौ, म कसरी बयान गरौं र तिम्रो? मैले तिमीलाई पाइन भने म मर्छु भनौ भने तिमीलाई गफ लगाए जस्तो हुन्छ। तर यति भन्छु, म तिम्रो लागि मर्न पनि तयार छु। तिमीलाई तिम्रो बाबा आमाले जति माया त दिन नसकौंला, तर उहाँको माया भन्दा कमको माया भने गर्ने छैन मैले। यदि मिल्छ भने मेरो बनिदेऊ, म सधैँ तिम्रो भएर बाँच्न चाहन्छु। अन्तिम सास पनि तिम्रो काखमा तिमीलाई नै हेरी हेरी हाँसी हाँसी तिम्रै छातीमा टाँसिएर फेर्न चाहन्छु। बिन्ती छ, मलाई एक्लै नबनाइदेऊ। मैले म्यासेज पठाएको त थिएँ, सायद ऊ अफलाइन भएछ के अरे। जवाफ कि आएन, म पनि निदाउने कोशिशमा लागे। तर किन किन निन्द्रा नै परिरहेको थिएन। कतै भोलि म उठ्दा ऊ गइसक्ने पो हो कि उसलाई भेट्न पाइन भने? कतै यही भेट हाम्रो अन्तिम भेट हुने त होइन? कस्तो डर लागेको भित्रैभित्रै आफूलाई सम्हाल्ने गाह्रो भयो। म त रुन पो थालेँ। मनले भन्यो, एक दिनमै यति धेरै माया भयो तँलाई, त्योसँग गुमाउँछु भन्ने यत्रो डर? सुत, आफूलाई कमजोर न बना। आखिर उसले पनि त चाहनु पर्यो। एकहोरो के नै सफल हुन्छ र? उसले नै चाहँदैन भने आफूले बल गरेर मात्र हुँदैन। आफूले हानेको ढुङ्गा कहिलेकाहीँ फर्किएर आफैलाई लाग्न सक्छ। विचार गर, मनको कुरा सुनौ कि नसुनौ, तर मलाई ऊ बिना एक पल बस्न मन छैन। मन त लाग्दै थियो कि उसको कोठामा नै गएर उसको अंगालोमा बाँधिएर निदाउ, उसलाई अंगालोमा बाँधेर भन्न सकौं कि कति माया गर्छु भनेर। तर के गर्नु, सोचेको जस्तो कहाँ हुन्छ र? कसरी जानु उसको कोठामा? फेरि अरू मान्छेले के पो भन्छन् होला, कुरा पकार्छन् होला नि। मनले सोचेको जस्तो कहाँ हुन्छ र? आखिर मलाई पनि उसको लत निकै नै लागेको छ। कस्तो छटपटी भएको, कसरी सम्हाल्यो होला आफूलाई? थुक्क, मेरो जिन्दगी जसलाई यति धेरै चाहे उसैले मेरो माया बुझेन। हुन त जाबु एकछिनको के माया र? उसले त मेरै लागि भनेको हुन सक्छ। भोलि उसलाई केही भयो भने मेरो हालत त के होला? मेरो खुसीको लागि उसले आफ्नो माया त्याग्यो, ठिक छ, तर म कसरी यति स्वार्थी बन्न सक्छु? उसले मेरो खुसी त हेर्यो, तर उसको खुसी कसले हेर्छ? उसलाई बुझिदिने को छ? उसलाई पनि कति एक्लो महसुस हुन्छ होला, एकान्तमा कति रुँदो, कसलाई के थाहा? त्यो हँसिलो अनुहारभित्र कति पीड़ा लुकेको होला? न सुनिदिने कोही, न बुझिदिने कोही छन्। उसको बारेमा सोच्दा सोच्दै रातिको 2 बज्यो, तर निन्द्रा लागेन। सायद जसले जान्छु भनेर पनि होला। ऊ गयो भने उसलाई अंगालेर रोक्छु भन्ने सोच आयो अनि बाटो हेरेर टुलाउन थाले। कति गाह्रो भएको, समय बित्न पनि घडी पनि ढिला चले जस्तो। बल्ल बल्ल 4 बज्यो, नभन्दै उसको कोठामा बत्ती बल्यो। सायद ऊ तयार हुँदै थियो। केही बेरमा बाहिर निस्क्यो र यताउता हेर्यो। आँगनीको डिलमा पुगेर एकपटक फर्किएर हेर्यो अनि आँखाभरिको आँसु पुछ्यो। म हतार हतार बाहिर निस्केँ। ऊ आँगनीको डिलबाट अलि तल पुगेको थियो। म कुद्दै गएर उसको हातमा समाएँ र भने, कहाँ जान लागेको? ऊ केही बोलेन, बस टाउको भुइँमा निहुराएर बस्यो। मैले फेरि भने, कहाँ जान लागेको के मलाई एक्लै छोडेर? यति भन्दासम्म मेरो आँखाबाट आँसु झरिसकेको थियो। कस्तो रुन मन पो लाग्यो। म उसको हातलाई समाएर रुन थाले। उसलाई पनि रुन मन लागेछ के अरे। आँसु झार्दै मेरो आँसु पुस्दै भन्यो, अनि के गर्नु त नि? म अझै यहाँ बसे भने तिमी बिना बाँच्नै नसक्ने हुन्छु, अनि कसरी बस्नु तिम्रो अभावमा? तिमीलाई सँगै लैजाउ भने पनि तिम्रो भविष्य बिगार्दिने आँट छैन, मन नै छैन।
तर एक दिन माने तिमी मेरो यति नजिक भयो कि मैले मेरो आमालाई बिर्सेँ। ऊ अझै रुँदै थियो बच्चा सरी, मेरो आँसु पुस्तिनुको साटो। मलाई एकदम गाह्रो भयो, मैले झप्पै उसलाई अँगालो हालेर भन्न थाले, मलाई रोड माने राखे पनि हुन्छ तर तिम्रो साथ हुनु पायो, म तिमी बिना बाँच्न सक्दिन। किन बुझ्दैनौ क्या किन, म तिम्रो खुट्टा डोक्छु बरु, मलाई लैजाऊ तिमीसँगै, मरेसँगै मरौंला बाँचेसँगै बाँचौंला, बिन्ती छ राजा। उसले रुँदै भन्यो, नाइ बुझ्दैन कुरा, किन बुझ्दैनौ, भोलि गएर तिमीलाई रुन पर्यो भने मलाई तिम्रो आँसु लाग्छ क्या, किन बुझ्दैनौ, आजको खुसी हेरेर मात्र हुँदैन कि, भोलिको पनि हेर्नुपर्छ, जिन्दगी लामो छ, किन बुझ्दैनौ, म पनि तिमीलाई माया गर्छु, म पनि तिमी बिना बाँच्न सक्दिन, के गर्नु, यस्तै हो, छुट्टिनु र भेटिनु त भाग्यको खेल हो, दुई चार दिन हो, बिर्सिहाल्छौ नि, सहन सक्नुपर्छ, तिमी यसरी रुनु हुँदैन। मलाई सम्झाउँदै थियो तर ऊ आफै पनि रुँदै थियो। मैले उसको आँसु पुछिदिएँ अनि झप्पै उसको ओठमा चुप्पा गरिदिएँ। एकैछिनमा हामी बीचको कुरा र आँसु साम्य भयो, सुनसान भयो, न उसले मेरो ओठबाट आफ्नो ओठ हटायो न मैले ओठ हटाएँ। सायद रुँदा आँसु आएर होला, अलिअलि नुनिलो हुँदै थियो मुखमा। दुबईको ओठ एकै ठाउँमा भेट हुँदा कपल कति आनन्दको, न कसैको डर न कसैको पीर, मानव संसारको सबै खुसीहरू एकैछिनमा भेटिएको जस्तो। उसले बिस्तारै आफ्नो हात मेरो कम्मरमा राख्यो, म ऊ भन्दा अलि होचो थिएँ त्यसैले हल्का खुट्टा उचालेको थिएँ। उसले झन बेसरी मेरो कम्मरमा समायो, हामीले पाँच मिनट जति किस गरेपछि उसले छोड्यो, आँसु पुछ्यो अनि आफ्नो पनि आँसु पुछ्यो। मलाई हेरेर मुसुक्क हाँस्यो अनि च्याप्प अंगालोमा कस्यो र फेरि निधारमा चुप्पा गर्यो। त्यो उसको चुम्बनमा प्रेम र आफ्नो मन प्रष्टसँग झल्किएको थियो। मलाई यस्तो लाग्दै थियो कि ऊ मेरो श्रीमान नै हो। उसलाई पनि जान मन त थिएन सायद, अनि हामी फर्क्यौं आफ्नो आफ्नो कोठामा बसेर म्यासेजमा बोल्न थाल्यौं। केही बेर माने उज्यालो भयो, उठेपछि उसको अनुहारमा हेर्न त साह्रै लाज पो लाग्ने रहेछ। खै किन किन उसको नजिक मात्र बस्न पाए हुने जस्तो, उसको अंगालोमा निदाउन पाए हुने जस्तो, उसलाई नै हेरिराखौं जस्तो, उसलाई नै अंगालोमा बेरिराखौं जस्तो, उसले खाना खाँदा मलाई पनि एक गाँस खुवाइदिए हुने जस्तो, मलाई पनि सँगै एउटै थालमा हालेर खाना दिए हुने जस्तो। बस यसरी नै दिन बित्यो, साँझ पर्न लाग्यो। अब कथाको मुख्य पात्र दिदी। भाइको र बहिनीको यति छिटो यति गहिरो प्रेम होला मैले सोचेको पनि थिएन। सायद भाइलाई मैले आज जति खुसी जिन्दगीमा कहिले पनि देखेको थिएन। उनीहरू एक अर्कालाई हेरेर मुसुक्क मुस्कुराउँथे, मेरो आँखा छलेर पनि बेला बेला आँखा झिम्क्याउँथे। साँझको बेला भयो, घरमा आमा बाबा सबै जम्मा भयौं अनि मैले बाबालाई भने, बाबा भाइको आमा बाबा छैनन् भन्ने कुरा हामीलाई थाहा छँदैछ, नानीको पनि आमा छैन, बाबाले साह्रै हेला गर्छन्, यिनीहरू दुबईको बिहे गरिदिँदा कस्तो होला। बाबाले भन्नुभयो, कहाँ यो बाबु टुहुरो हो त, हामी छौ नि त, उसले हामीलाई बाबा आमा मानिदिए पुग्छ, हाम्रो त दुई दिनमा नै उसले मन जितिसक्यो, म धन्य छु कान्छो छोराको रूपमा उसलाई पाए। भाइलाई हेर्दै भन्नुभयो, छोरा तेरो मनमा के चलेको छ मलाई थाहा छैन, तर म तलाई मनदेखि नै छोरा ठान्छु, तलाई जब पनि यहाँ आउन मन लाग्छ ढुक्क भएर आउनु, हामीलाई आफ्नै बाबा आमा सम्झिनु। बाबा आमा हुनेहरूले त बाबा आमाको महत्व बुझ्दैन, नहुनेहरूलाई अभाव छ, कहिले आफूलाई एक्लो नसम्झनु, हामी छौ नि तिमीसँगै है। बाबाको कुराले भाइको आँखाभरि आँसु भयो। उसले भन्यो, मैले नयाँ जिन्दगी पाएको छु तपाईँहरू भेटेर, अबको जिन्दगी तपाईँहरूसँग बाँडेर बितोस्। आमाले आफ्नो घाँटीको सुनको नौगेडी निकालेर बहिनीलाई लगाइदिँदै भन्नुभयो, आजदेखि तिमी मेरो बुहारी भयो, जति दुःख आए पनि यसलाई नबिची राखेको थिए, आजबाट यसको जिम्मा तिमीलाई सम्हालेर लगाउनु, आफूलाई एक्लो नसम्झिनु, म पनि तिम्रो आमा नै थियो नि। आमाको कुराले उसलाई झन् नरमाइलो लागेछ, के अरे आमालाई अंगालो हालेर रोइन्, आफूलाई सम्हाल्न सकिँदैन होला अनि रुँदै भने, दिदी आज म आमासँग सुत्छु नि है। आमाले भन्नुभयो, आफ्नै आमासँग सुत्न पनि सुत्नु पर्छ त, भइहाल्छ नि। केही बेरको मिठो कुराकानी सँगै हामी सबैजना सुत्नतर्फ लाग्यौं। उज्यालो भयो, आमा बाबासँग बिदावारी भएर हामी काठमाडौँतर्फ लाग्यौं। जाँदा तीनजना थियौं, आउँदा चारजना भयौं। समयको खेल रहेछ, सधैँ सबै कुरामा खुसी कहाँ पो मिल्थ्यो र, खुसी भएपछि रुन पनि त सक्नुपर्छ, भाग्यले सधैँ खुसी दिन्छ भन्ने पनि त छैन नि त। काठमाडौँ आएपछि त्यही दिनचर्या शुरू भयो, मकै पोल्ने आफ्नो गुजरा चलायो, बीचबीचमा भाइ बहिनीको घरमा गयो, रमाइलो गर्यो, उनीहरू पनि घर राम्रैसँग चलेको थियो। कहिले काहीँ हामी सबै माइती घर पनि जाने गर्थ्यौं भाइ बहिनीसँगै, आज भन्यो भोलि भन्यो समय बित्न कति समय लाग्थ्यो र, मेरो छोरा पनि टुकटुक हिँड्नेदेखि स्कूल पुग्ने भइसक्यो।
पढ़ाईमा पनि निकै अबल थियो। मनमा अलि डर लाग्थ्यो। छोरा हुर्केपछि यसले बाबाकै भने भने कसलाई देखाउने होला, नागरिकता कसरी बनाइदिने होला। पछि देशमा आमाको नागरिकताबाट पनि सन्तानको नागरिकता बन्ने भएपछि म अलि खुसी पनि भए। समय यसरी नै चल्दै गयो। म पनि बिस्तारै अगाडि बढ्दै गए, बिस्तारै दिनहरू बढ्दै गए। मेरो उही काम गर्दै गएको आयो। यसरी नै कति छिटो समय बित्यो पत्तै भएन। छोराको उमेर पनि 16 पुरा भएर 17 लाग्यो, 10 पास पनि गरिसक्यो। माइतीमा आमा बाबा बुढा भइसके। आफ्नो भाइ कहिले फर्किएर जाँदैन, कहिले कसो जान्छ अरे त्यो पनि एकैछिनमा फर्किन्छ अरे। यताको भाइ बहिनी दुवैजना विदेशमा छन्, बेला बेला फोन गर्छन्। उनीहरू भगवानको कृपाले राम्रो छन्। आज धेरै पछि काममा जान अल्छी लागेर कोठामा नै बसे। छोरा रिजल्ट राम्रो आएर साथीहरूसँग पार्टी गर्न गएको थियो, उतै बसेछ, साँझ आएन कोठामा। म मनमा कुरा खेलाउँदै बसेको थिएँ, छोरा आइपुग्यो र भन्यो, आमा एउटा कुरा भनौँ। मैले भने, भन्न। बाबा कहाँ हुनुहुन्छ? आखिर जुन कुराको मलाई यत्रो वर्षदेखि डर थियो त्यही कुरा भयो, जवाफ त दिनै पर्ने थियो। मैले भने, हे बाबु कहाँ छ कहाँ? अनि हाम्रो घर चाहिँ? मैले भने, घर त मुगलिन पारी हो बाबु, तर त जन्मेदेखि म पनि गएको छैन नि। फेरि उसले भन्यो, म बाबा खोज्न जाउँ। उसको कुराले मन साह्रै पोल्यो। कहाँ जाने हुँदैन नि जानलाई, त्यहाँ त कोही पनि बस्दैन रे। छोराले फेरि भन्यो, नाइ के आमा, मलाई जसरी पनि बाबा चाहियो। पागल भए नि बौला नै भए पनि जिउँदो भए हुन्छ नि, बाबा भनेको बाबा नै हो। म त भोलि खोज्न जाने हो बाबालाई। मैले उसलाई सम्झाउँदै भने, बाबु तैँले सानै छस्, यस्तो कुरा किन गर्छस्? तँलाई केही भयो भने मलाई के हुन्छ भन् त? मेरो बारेमा सोच्नु पर्दैन तैँले, मलाई एक्लै छोडेर जाने कुरा नगर त। मेरो कुराको उसले केही जवाफ दिएन, बाहिर फुत्त निस्क्यो, सायद साथीकोमा गयो होला। बेलुका आयो, खाना खाएर आफ्नो कोठामा सुत्न गयो, मसँग कुरा पनि गरेन। बिहान उठे, सधैँ म भन्दा पहिले उठेर चिया बनाइदिने छोरा आज उठेन। कोठामा पुगेको त छोरा नै छैन। मनमा छटपटी हुन थाल्यो, कहाँ गयो होला, के भयो होला। हतपत फोन गरे, फोन पनि लागेन। टेबलमा एउटा कागज छोडिएको रहेछ, जहाँ लेखिएको थियो, आमा म बाउलाई लिएर मात्र फर्किन्छु, तपाईँको छोरा ठुलो भइसक्यो, पिर्न गर्नु, आफ्नो ख्याल गर्नु, म छिट्टै फर्किन्छु। अघिल्लो महिना मामा घर जाँदा तपाईँको र बुवाको फोटोबाट उहाँको फोटो ल्याएको थिएँ, त्यही देखाएर खोज्छु म। हे भगवान् अब के गर्ने होला। आँखाबाट बढेर आँसु झर्न थाल्यो। यति दुःख पाएर सहेर हुर्काएको छोराले आज एक्कासी घर छोडेर कहाँ गयो होला, एकदम मन आत्यो। उताको दिदी पनि गाउँ जानु भएको थियो। के गरौं कसो गरौं भयो, कसलाई सोध्ने होला। छोराको फोटो लिएर म बाहिर निस्के, मान्छेहरूलाई सोध्नको लागि। मैले राम्रोसँग आँखा देख्न पनि छोडे, चक्कर लागे जस्तो। म अब बहुलाई जसरी रोडमा प्रत्येक मान्छेलाई सोध्दै हिँड्न थाले। त्यतिकैमा पछाडिबाट गाडीले एक्कासी हरन बजाए जस्तो लाग्यो। झ्याप्पै मेरो आँखा बन्द भयो, मैले केही देखिन। मान्छेहरूको आवाज कानमा गुन्ज्यो, गाडीले मान्छे आन्यो, गाडीले मान्छे आन्यो। एक्कासी मेरो आँखा बन्द भयो, मैले केही देखिन, केही सुनिन पनि, सायद बेहोस भएछु क्यारे। केही बेर पछि होस आयो, अस्पतालमा थिए, तर मेरो आफ्नो भन्नु कोही थिएन। जब बिरामी भएर अस्पतालमा हुँदा पनि आफ्ना भन्नु कोही नहुँदा त साह्रै रुन मन लाग्दो रहेछ। टाउको भारी भएको थियो, छामेको चोट लागेको रहेछ, खुट्टा भाँचिएको रहेछ। आज आफ्नो यस्तो हालत देख्दा साह्रै रुन मन लाग्यो। कसले सुनाउनु पीड़ा, छोरा कहाँ पुग्यो होला, मोबाइल पनि कता पो हराएछ, छोराको फोटो पनि हरायो। थुक्क, जिन्दगी मर्न मिल्ने भए पनि मरिदिन्थे। अहिले आएर आफूदेखि आफैलाई घिन लाग्यो। काश त्यो दिन झुन्डिन पाएको भएदेखि आज यो दिन आउने त थिएन। केही बेरमा डाक्टर आउनुभयो र भन्नुभयो, दिदी धन्न तपाईँको ज्यान बच्यो, ड्राइभरको पनि केही दोष छैन, बिचराले सक्ने बचाउन खोजेको रहेछ, तपाईँ एक्कासी दायाँ बायाँ नहेरी बाटो काट्नु भएछ, धन्न ज्यान बच्यो, टाउकोमा धेरै चोट लागेको छ, घाममा काम नगर्नु फेरि गाह्रो हुन्छ, धुवा धुलोबाट अलि पर नै बस्नु, खुट्टा बिसेको न अझै लाग्छ, 6 महिना जति एकदम धेरै आराम गर्नुहोस् है। अनि तपाईँको कोही आफन्त छैन, नम्बर छैन, म बोलाइदिन्थे, तपाईँ अब घर जान सक्नुहुन्छ। मैले भने, अनि म यहाँ आएको कति घण्टा भयो। उहाँले भन्नुभयो, तपाईँलाई ल्याएको एक दिन भयो दिदी, एउटा खुट्टा चाहिँ भाँचिएको छ, अर्को फ्र्याक्चर भएको, त्यो चाहिँ 2 महिना जतिमा ठिक हुन्छ, आराम चाहिँ गर्नुहोस् है। मैले हुन्छ भने, अब कसलाई पो बोलाउने होला, कसैको मोबाइल नम्बर पनि याद छैन। डाक्टरलाई भने, बालाजुको चोकमा एउटा दिदी चटपट बनाउन बस्नुहुन्छ, उहाँलाई बोलाइदिनुहोस् न बिन्ती। नम्बर छ? मैले भने, छैन नि, हाम्रो धेरै काम हुन्छ, कसरी जानु अहिले भन्ने बित्तिकै, फेरि तपाईँको बिल पनि धेरै उठेको छ, पैसा लिएर छिटो बोलाउनुहोस् है। अनि गाडीवालाले तिर्ने होइन र पैसा त?
डाक्टरले भन्यो, त्यो अब कानूनी प्रक्रियामा हुने कुरा के हो, कहिले हो, गल्ती त तपाईँकै छ, के गर्नु, खै के हो के हो, ल दिदी मेरो मोबाइल लिनु, नम्बर सम्झिएर फोन गर्नुहोस् है। हुन्छ भन्दै बल्ल बल्ल नम्बर सम्झे अनि दिदीलाई फोन गरे। पैसा पनि कहाँ नै हुन्थ्यो र अलिअलि गहना बनाएको थिएँ, त्यो बेचेर पैसा ल्याउनुहोस् है दिदी भने। दिदी केही घण्टा पछि आइपुग्नु भयो। मेरो हालत देखेर उहाँको आँखाबाट बढेर आँसु झर्यो। केही बोल्न सकिनन्, बस भनिन्, के हालत बनाएको यस्तो, किन यस्तो पागल भएको त, छोरा हुर्किएपछि हिँड्न डुल्न सक्ने भइहाल्छ नि, यसरी आफूलाई कमजोर बनाउने हो त, हेर एउटा सानो गल्तीले आज के भयो भन्दै हातमा समाएर रुन थाल्नु भयो। केही भएको भए, ज्यान गएको भए के गर्थ्यो, गाउँको बाउ आमाको पनि त भएको छ र, अनि छोरालाई टुरो बनाइदिने हो, यसरी हिँड्ने हो त। उहाँको कुराले मन भारी भयो, आफूलाई सम्हाल्न सकिन, फेरि रुन मन लाग्यो, तर मन बाँधेर जसो तसो बसे, चुपचाप आँखाभरि आँसु राखेर। उहाँ बिल बुझाएर आएपछि केही बेरमा हामी कोठामा आयौं ट्याक्सीमा। कोठामा आएपछि खाटमा राखेर दिदीले भन्नुभयो, ल बेलुकामा आएर खाना बनाउँछु, अहिले आराम गर। आफ्नो हालत देखेर रुन थाले। अब मलाई ढोकासम्म जान पनि अरूको सहारा चाहिन्थ्यो, अब मेरो भन्नु कुनै थियो र, हिजोसम्म कस्तो आरामको जिन्दगी बितायो, आज यस्तो भयो, आफ्नो हालत त आफैलाई थाहा हुने रहेछ, कसलाई सुनाउनु अब, मलाई यस्तो चाहियो उस्तो चाहियो भनेर, मलाई बुझ्ने कुनै पो थिएर आखी, मन भारी भयो, बुझाउनै पर्यो, कस्तो चिया खान मन लाग्यो, आफूलाई फेरि चिया नभई नहुने, कालो चिया भए पनि खानै पर्यो भनेर सकिए नसकी उठेर चिया बनाउन तर्फ लागे। उठ्नै सकिएन, बल्ल बल्ल बल गरेर उठे अनि चिया बनाउन ग्यास बाले, तर एक्कासी मेरो हातबाट बैशाखी चिप्लियो, म भुइँमा डले, उता ग्यास बलेको बले, चिच्याए कराए, तर कोही आएनन्, किनकि सबै आफ्नो काममा हुन्थे, कसले पो मलाई उठाउँथ्यो र, बल्ल बल्ल घिस्रिएर खाटसम्म पुगे अनि बिस्तारै उठ्ने कोसिस गरे। बल्ल बल्ल उठे, ग्यासमा तापके पनि बसालेको थिए चिनी र चियापत्ती पनि, भाँडा बेसरी डढ्यो, अब के गरी बस्नु, मोबाइल पनि थिएन, नउठेर बाहिर जान सक्थे। झ्यालमा बसेर बाहिर गुडेको बसहरू हेर्न थाले, आँखाबाट आफै आँसु झर्ने, आफूलाई सम्हाल्नै गाह्रो हुने, छोरा कहाँ पुग्यो होला, मनमा कुरा खेलाउँदै बल्ल बल्ल साँझ भयो, दिदी आउनु भयो र खाना बनाउनु भयो, खायौ, दिदी आफ्नो कोठामा सुत्नु भयो, म आफ्नो कोठामा, पिसाब लाग्यो भने फेर्नु भनेर एउटा भाँडा ल्याएर दिनु भएको थियो। थुक्क मेरो जिन्दगी, आफ्नो लागि आफै भारी भए म, न उठ्न नै सक्थे, न कसैलाई आफ्नो पीड़ा सुनाउन सक्थे, बरु रुन सक्थे, रोइराखे, कति बेला निधाउन पुगे थाहा नै भएन। यसरी नै दिन बित्यो, छोराको अत्तो पत्तो भएन, दिदीलाई पनि वक्क लाग्न थाल्यो होला सायद मदेखि, त्यसैले मैले अब आश्रममा गएर बस्ने निर्णय गरे र एक दिन दिदीलाई भने। दिदीलाई पनि गाह्रै थियो, त्यसैले विशेष नहुन्जेल बस्छु भन्न गाह्रो भयो र जाने निर्णय गरे। दिदीलाई भने, दिदी मलाई कुनै आश्रममा लगेर राखिदिनुहोस् न, यसरी त दिन दिनै तपाईँलाई पनि धेरै दुःख दिएँ मैले, अलिअलि पैसा बाँकी छ बुझाएर राखिदिनु, पछि ठिक भएपछि म आइहाल्छु, पैसा दिएर मान्छे काममा राख्न पनि गाह्रै छ, पछि एक्कासी निस्क्यो भन्न पनि गाह्रै छ, के गर्नु, तपाईँले त बुझ्नु हुन्छ नि मेरो पीड़ा। दिदीले भन्नुभयो, किन बाउ लागेको हो, केही दुःख भएको छैन, भोलि मलाई पनि यस्तै हुन सक्छ, भनेको मान, कहीँ जानु पर्दैन ए बस। मैले रोएर हात जोडेर नै भने, मलाई त्यहाँ लगिदिनु, मान्छेहरू पनि हुन्छ, मन आँटिँदैन पनि, यहाँ एक्लै पनि भए, छोराको पनि साह्रै याद आउँछ, कसरी सम्हाल्नु मन, बिन्ती छ मलाई लगिदिनुहोस् न दिदी, म बस्नै सक्दिनँ एक्लै। आखिर मेरो जिद्दीपनको अगाडि दिदीको केही लागेन, अन्तिममा हामी आश्रम जाने निर्णय गर्यौं केही समयको लागि। आँगनीमा ट्याक्सी आएर अडियो, म कपडा पोको पारेर बिस्तारै ट्याक्सीमा चढे, कोठामा फर्किएर हेरे, आँखाबाट बढेर आँसु खसे, मानु माइती नै छोडेर गएको जस्तो महसुस भयो, कस्तो एक्लो लाग्यो। बिस्तारै ट्याक्सी अगाडि बढ्यो, अरूको घर नै भए पनि आफू बसेपछि निकै प्यारो लाग्ने, आँखाभरि आँसु बनाएर लागे म आश्रमतिर। गाडीमा आश्रम लागेपछि मलाई एउटा कुराको महसुस भयो कि हामी कसैको लागि पनि सधैँभरि खास हुँदैनौ, हामीले अरूलाई भन्दा बढी महत्व आफूलाई नै दिनुपर्छ, आफूलाई पर्दा आफूभन्दा ठूलो शक्ति अरू कुनै हुँदैन, त्यसैले हरेक पलसँग जुटेर अगाडि बढ्ने हिम्मत राख्नुपर्छ। केही बेरमा आश्रम पुगेपछि मैले मेरो जिन्दगी बल्ल बुझे जस्तो भयो, मेरो दुःख त के थियो र, त्यहाँ मान्छेहरूको दुःख र पीड़ा देख्दा त आफ्नो दुःख आफ्नो पीड़ा केही होइन जस्तो लाग्यो, कति धेरै पीड़ा मान्छेहरूलाई, बुढाबा बुढी आमाहरूको भीड़ देखेर म छक्क परे, आखिर सन्तान त उनीहरूको पनि हुँदो हो, किन यस्तो गर्छन् होला आफ्नो बाउ आमालाई, छोराछोरीले कस्तो अनौठो कुरा हो।
थाहा छ। एउटा बच्चालाई हुर्काउन कति धेरै गाह्रो हुन्छ त्यो मैले पनि भोगेको कुरा हो। त्यसैले प्रश्न नै थाहा छ यस्तो कुरा, मलाई कति गाह्रो हुन्छ हुर्काउन बढाउन। रातभरि नसुती दुध चुस्ताएर हुर्कायो बढायो, आफू खाई नखाई हुर्कायो, अन्तिममा के पाइने रहेछ र? त्यही त हो, जवानी छोरा छोरीको नाममा सकायो, अनि जब छोरा छोरी हुर्किन्छन् बाबा आमाको वृद्धाश्रममा भर्ना। मान्छे बुढाबुढी भएपछि सुन्न सक्ने क्षमता कम हुँदै जान्छ, बोल्न सक्ने क्षमता पनि कम हुँदै जान्छ, अनि मन लागेको कुरा गर्न सकिँदैन, हिँड्न सकिँदैन। उसलाई अरूको सहाराको जरुरी हुन्छ, अनि जब अरूको सहाराको जरुरी हुन्छ तब सन्तानलाई झिझर लाग्न थाल्छ, किनकि उसलाई वाक्क लाग्छ बा आमाको कुरा उसको जवानीलाई तगारो हुन्छ, उसलाई रिस उठ्छ, वाक्क लाग्छ। मान्छे बुढेसकालमा पनि बच्चा जस्तै बनिदिन्छ, त्यो बेला उसलाई सम्हाल्न निकै जरुरी हुन्छ। तर हाम्रो समाजमा त बुढाबुढीलाई आश्रममा लैजाने त एउटा चलन जस्तै भइसक्यो। बाबा आमालाई आश्रम लगेर छोड्यो, महिनाभरिमा भेट्न जान पनि मुस्किल छ छोराछोरीलाई, के खान्छौ के लाउँछौ भनेर आफूले खाई नखाई हुर्कायो, अन्तिममा बाबा आमालाई के खान्छौ भनेर सोध्ने मान्छेसम्म हुँदैन। बिचारा आमा बाबा आश्रममा लाठी टेकेर हिँड्न बाध्य छन्, उता बुढेसकालमा लाठी होला भनेर जन्माएको छोराछोरीले भने रङ्गीन रात बिताएर मस्त हुन्छन्, के गर्नु? आफ्नो आफ्नो कर्म भन्दै मन बुझाउन बाहेक अरू के नै त लाग्ने रहेछ। आश्रमको एउटा भित्तामा अडेस लागेर सोच्न थाले, मैले आफ्नो जवानी यसरी खेर फाले मानु, भेलले बगरको माछा सबै सोरेर लगिदियो, छोराको लागि कति गरिन होला मैले, कति सहिन होला मैले, आखिर खै त त्यही छोराले आज भनेको मानेन। गाउँमा बाबा आमा बुढाबुढी भइसके, भएको एउटा भाइ पनि खै कता पुगेको अत्तो पत्तो छैन, बेला बखत भेट्न पनि जाँदैन, के गर्नु, कसलाई सुनाउनु मनको पीड़ा। घर रित्तै छ, खेल्ने आँगन रित्तै छ, बिरामी हुँदा अस्पताल लगिदिने मान्छेसम्म छैनन् गाउँमा, के गर्नु, आफ्नो पनि यस्तो हालत छ। सबै कुराको चिन्ताले आज आफैलाई यस्तो हालतमा पुर्यायो, भनौँ कसलाई सुनाम कसलाई मेरो पीड़ा। आश्रममा सोची बस्दा बस्दै खाना खाने बेला भयो, जिन्दगीमा पहिलो पटक मैले त्यति मान्छेहरूकै भिडमा खाना खाएँ, के गर्नु बस्नै पर्यो, यसरी नै केही दिन बित्यो। एक दिन हामी सबैको लागि विदेशबाट आएको जोडीहरूले खाना वितरण गर्ने कुरा छ भनेर सबैजना लाइनमा बस्यौं। केही बेरमा एउटा सेतो गाडी आएर हाम्रो अगाडि रोकियो, जहाँबाट दुईजना श्रीमान श्रीमती ओर्लिए। उनीहरूले अनुहारमा मास्क लगाएका थिए अनि केही थान कपडा लिएर बाँड्न थाले। मैले मनमा नै सोचे, आफ्नो पनि श्रीमान गतिलो परिदिएको भए यस्तै गर्ने सोच थियो, तर के गर्नु, श्रीमान गतिलो परेन, आज आफ्नै यस्तो हालत भयो, केही छैन, छोराले साथ दियो भने यस्तै गर्छु भन्ने सपना थियो, तर सकिएन, छोराको पनि अत्तो पत्तो छैन। मलाई त कपडा चाहिएको थिएन, कसैको सहारा चाहिएर मात्र म त्यहाँ पुगेको थिएँ, त्यसैले लाइनबाट उठेर अर्को गुनामा गएर बसे। उनीहरूले कपडा बाँडेपछि खानेकुराहरू पस्किएर दिन थाले। मास्क लगाएको केटा हातमा खानाको थाली बोकेर मतिर आयो अनि मलाई खाना थमाइदियो। मैले खानालाई हेर्न मात्र के भ्याएको थिएँ, ऊ निहुरियो र मेरो खुट्टामा ढोगिदियो। उसको आँखाबाट एक थुपा आँसु तप्प खस्यो, जुन आँसु मेरो खुट्टामा पर्यो। म जसँग भएँ, उसले मास्क खोल्यो र मलाई घम्म अँगालो हालेर रुन थाल्यो। मैले उसको अनुहार नै देखेको थिइनँ, तर स्पर्शबाटै थाहा भयो ऊ त्यही गाउँको भाइ थियो जसको मैले बिहे गराइदिएको थिएँ। उसले मलाई अंगालो हाल्दा मलाई यस्तो महसुस भयो कि म अब पूरै ठिक भइसके, मानौ वर्षौंदेखि मुटुमा गढेको काँडा निस्केर जान्ने हलुङको भए जस्तो, मानौ चिताबाट बचेको जस्तो आभास भयो। ऊ रोएको आवाज मेरो कानमा प्रष्ट सुनिन्थ्यो, त्यसैले म आफूलाई थाम्न सकिन र रुन थाले। मेरो बाबु भन्दै ऊ झन झन रुन थाल्यो। पहरबाट बहिनीले पनि देखिछिन्, उनी झन त गुड्दै आएर झ्याप्प अंगालो हालेर जोड जोडले रुन थालिन्, गालामा मही खाँदै। उनी झन झन रुन थालिन्, दिदी मेरी दिदी के भयो तपाईँलाई, यस्तो किन?

यदि सोच्ने मन सफा छ भने उनीहरूको मायाले मलाई आफ्नो पीड़ा निकै कम भएको महसुस भयो। भाइले भन्यो, म अब भान्जा खोज्न जान्छु दिदी, भोलि तपाईँ पीर नमान्नु। मैले भने, नै भयो, पर्दैन, बुझ्नेछ, फर्केर आइहाल्छ नि। तिमी गएपछि फेरि बुहारीको के हाल हुन्छ? तिमीलाई पनि गुमाए भने के गर्नु? म साँच्चै एकदम अभागी छु। मैले जसलाई पनि माया गर्छु, मनदेखि चाहन्छु, त्यो कहिले पनि मेरो हुँदैन। मसँग धेरै समय बस्न नै पाउँदैन। अब त डर लाग्छ, कतै तिमीलाई पनि मैले गुमाए भने के गर्ने? भयो, कहीँ नजाऊ तिमी, समयको खेल कहिलेसम्म चल्छ हेरिबस्छु म पनि। आँखाभरि आँसु अनि मनभरि पीड़ा लिएर दिउँदो लास जसरी बसेकोमा तिमीहरू आएपछि अलिकति भए पनि हौसला बढेको छ। बेन्ती छ, मलाई छोडी नजाऊ कतै। मेरो कुराले भाइ जाने दुखी भन्यो। भोलि गाउँ जानुपर्छ है हामी, भन्दै सबैजना लुपुक्क सुत्नतर्फ लागे। माइती नगएको पनि धेरै भइसकेको थियो। आमा बाबा कस्तो भएछन् होला, न्यास्रो पनि लागेको थियो। जे होस्, भोलि आमा बाबालाई भेट्न पाइन्छ। तर मेरो हालत देखेर आमा कति रुन्छिन् होला, कतै आमा बिरामी त हुनुहुन्न, यस्तै सोचे मैले।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा बिहे पछिको जिन्दगीको यो चौथो भाग। तपाईँलाई कथा यहाँसम्म आइपुग्दा के कस्तो लागिरहेको छ कुन्नी? जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीति कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकुट चरीग्याङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भइरहेको कथा बिहे पछिको जिन्दगीको यो चौथो भाग रहेको थियो। पाँचौं भाग वाचन गर्न अर्को साता आउने नै छु। यति राम्रो कथा लेख्नु भएकोमा लेखक रंजन परियारजीलाई धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि विशेष धन्यवाद व्यक्त गर्दछु। तपाईँले यो कथा रेडियो मार्फत सुन्न भ्याउनु भएन, छुटाउनु भएको छ भने युट्यूबमा गएर पनि तपाईँले यस कथा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। बिहे पछिको जिन्दगी भनेर युट्यूबमा गएर खोज्नुभयो भने प्रदीप सेन्चुरी अफिसियल च्यानलमा तपाईँ यो कथा सुन्न सक्नुहुन्छ। सुन्नुहोला। अर्को साता यही कथाको अर्को भाग लिएर आउने वाचा गर्दै आजको यो बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: 또 나도 했고 이 아빠니 손녀야. 예쁘리 뭐라 남이거만 말자 언냐.
1: 아버 캐가 남이거만이 남이거만 어이나 아버 이날 뒤들 뒷바다만 말자는 버스 캐티인가.
0: 어이 캐가 이게 뭔다니.
1: 야 캐 운다이나 너 파티야 순하다야.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079।
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
7: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
8: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: जनसचेतन बचतता ऋण सहकारी संस्थाको 33 वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
8: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
4: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा
8: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
4: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
8: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा
4: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा
8: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल आश्विन 20 गते मंगलबार कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045315 नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045319 वडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
4: मिति 2083 साल आश्विन 22 गते बिहीबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
8: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
4: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841197769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
8: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकुभूमि माध्यमिक विद्यालय कालिन्छो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
4: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
8: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
4: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनु भएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
8: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com@jansachetan sakos5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट मिति 2083 साल असोज 10 गते देखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
4: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
8: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन, तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
8: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
5: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते मानेडाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरीडाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा। खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका साथ मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका साथ मार्बु दोलाखा। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, यहाँ दशैं तिहारको अवसरमा विशेष छुटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
9: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एण्ड सप्लायर्स परिवारको तर्फबाट बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: कुमार फेन्सी पसल एण्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर। आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट। 3,035 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 2,500-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,032 पर्ने ज्याकेट 2,000, 3,035 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250-350-500 सेलमा उपलब्ध छन्।
9: एउटै छानामुनि चप्पल, जुत्ता, टी सर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
5: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जीन्स प्यान्ट, टी सर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एण्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
5: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलाखा।
10: जागिर खाने मौका त आएको थियो नि,
11: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
10: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
11: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
12: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
12: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852-45-779, 9849-924-09, 9844-39-94-13, 9841-96-99-45, 9844-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका सुनखानी दोलाखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा

0: को लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा। रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
5: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
6: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
5: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
6: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
5: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
6: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
5: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
6: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
5: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
6: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
5: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
7: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
5: तपाईँले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
8: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
5: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
7: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: द्वन्द समाधान र शान्तिका लागि सहकार्य गरौ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकीको 10 बजेको छ।

परिचयहुन राजा नौशकाय सारे दौलतले परिपूर्ण होस पवन जाई नै परेका घरे मन्दाकुन सबले दुर्योधन

ആണ്. നാരായണം അവയോ ബതാനി ഭയക്കു ശ്രീ ഹരിവംശ പുരാണ യോ മഹാത്മ്യക്കു യോ ദോസ്രോ അധ്യായക്കു यो चारौं भागले कति कुराको विस्तार गरिन्छ भन्दाखेरि सुन्नु समनक आदि भनिकन समनक आदि नामरीका 88,000 ईश्वरका प्रति गुरुसुतजीले बताउनु भयो शैली कथाहरू ल्याएर यता परा वैशम्पायन नामरीका गुरुले राजा जन्मेजयलाई बताउन लाग्नु भइराखेको छ. राजन अब त्यसै मौकामा यतापट्टि के भइराखेको छ त भन्ने उसलाई भन्दाखेरि अनि जब त्यस्ता किसिमले गरिकन उता हरेक किसिमले गरिकन जुन हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौ अलिखेरि अब त्यतापट्टि के भइराखेको छ त भन्ने विषयलाई भनेदेखि जस्तै जो त्यस्तो जो सबै कुरा जो मिलेको त्यस्ता किसिमको जुन हो उता वाचक पण्डित गुरुलाई जो निमन्त्रण गर्नुपर्दछ. महाराज हेर्नुहोस् पण्डित गुरुका गुणहरू कति हुन्छन् त भन्ने विषयलाई भने जम्मा 7 गुणले परिपूर्ण भएको त्यस्तो किसिमको जुन हो पण्डित चाहिन्छ. अब कस्ता कस्ता किसिमको जुन हो गुण त भनी बसेला भनेदेखि जस्तै अब यहाँहरूले पनि जो टिपी बस्योस् होइन त्यो टिप्नुपर्छ गुण त्यस्ता भएको चाहिन्छ पण्डित मात्रै भनेर हुँदैन अनि पण्डित भन्ने चिज किसिम किसिमका हुन्छौ. त्यस कारणले गर्दाखेरिमा हेर्नुहोस् अनि मेरा यी 7 गुणले परिपूर्ण भएको म छैन हेर्नुहोस् अनिखेरि अब कस्तो त हो भनी बसेला भनेदेखि अब पण्डितको हँसिलो मुख हुनुपर्छ. पण्डित कहिल्यै रिसाउनु हुँदैन पण्डित कहिल्यै ठूलो बोली गर्नु हुँदैन पण्डितले अनि झड्किनु पड्किनु हुँदैन. महाराज एकदम हँसिलो मुख भएको त्यस्ता किसिमको पण्डित अब कतिवटा एक गुण भयो महाराज पहिलोमा त्यहाँबाट अब दोस्रोमा अनि सहनशीलता हुनुपर्छ. अनिखेरि यजमानहरूले कोही दिनमा गाली गर्नुहुन्छ किनभनेदेखि अब आफूले भनेका बेलामा चाहिँ पुग्न सकिँदैन नसकिसकेपछि उपरान्त अनिखेरि उहाँहरूलाई अलिक चित्त बुझ्दैन र गाली पनि गर्नुपर्छ. जुनसुकै कुरा जसले जे भने तापनि त्यस्ता किसिमको जो सहनशीलता हुनुपर्छ त्यसलाई जो उत्तर फर्काउनु हुँदैन भन्दाखेरिमा 2 गुणहरू भए. अब 3 गुणमा के भयो भने समानता हुनुपर्छ एकदम सबैमा मिलमसाथ त्यस्ता किसिमको जुन हुनुपर्दछ. अनि अब त्यस्तो एकदम यो त्यस्तो भएपछि समानता भयो एकदम शीतली गरिकन सबैमा मेल खाने मिल्न सक्ने त्यस्तो किसिमको भयो भने अनिखेरि त्यो राम्रो हुन्छ महाराज. अब त्यस्तो त्यो तेस्रो किसिमको जस्तै अब चारौंमा कस्तो त भने सल्लाह भने पण्डितको भाषा असाध्य मिठो हुनुपर्छ. साह्रै मिठो पण्डितको बोली भाषा हरेक किसिमले गरिकन जो मिठो भयो भने सारा मानिसहरूले हो कस्तो मिठो भाषा रहेछ राम्रो भाषा रहेछ लो जानुपर्छ सुन्न भनेर भन्नुहुन्छ आउनुहुन्छ. आउँदाखेरिमा कति जति जो मानिस अनि सप्ताह पुराण पुराण कथा प्रवचनमा जति जो मानिस धेरै हुनुभयो त्यति असाध्य राम्रो हुन्छ महाराज. यदि भाषामा मिठो भएन भनेदेखि अनिखेरि श्रोताहरू कमी हुन्छ अनिखेरि त्यस कारणले गर्दाखेरिमा मिठो भाषा भएको हुनुपर्छ भन्दाखेरिमा कतिवटा भए 4 गुण भए. अब 5 कस्तो भन्ने छ भने धार्यताको हुनुपर्छ. पण्डित उताउलो हुनुहुँदैन महाराज. उताउलो भयो पण्डित यदि भनेदेखि बडो नमजा हुन्छ नराम्रो हुन्छ जथाभा तथाभा गर्ने जे पाए उही बोल्ने त्यस्ता किसिमको जुन पण्डित हुँदैन. अनिखेरि बोल्दाखेरिमा पनि अनिखेरि एकदम राम्रो साथ दिले गरी सभ्य भाषा बोल्नुपर्छ. अब यतापट्टि पुराणमा पनि पुराणमा जुन जुन किसिमका जो कुराहरू छन् चाहे अब अरू नै पुराणको उदाहरण ल्याएर थप्दाखेरिमा पनि जो पुराणको चाहिँ उदाहरण थप्दाखेरिमा लो यो चाहिँ कुरा यहाँ छैन यो फरान पुराणबाट ल्याएको हो भनेर भन्ने त्यसरी जो उदाहरण दिइदिन्छ अलिखेरि त्यसरी जो भन्नुपर्दछ महाराज. हेर्नुहोस् त्यस्तो जो धार्यतापूर्वक हुनुपर्दछ त्यस्तो भयो भने असाध्य राम्रो हुन्छ. अनि कतिवटा भए 5 गुण भए. अब 6 कस्तो भनेपछि अनि मित्रता जोसँग पनि जो मिलाप गर्न सक्ने मित्रता जोलाई पनि जो माया लगाउन सक्ने त्यस्ता किसिमको हुनुपर्छ मित्रता भएको हुनुपर्छ. अनि जब त्यस्तो भयो अनि त्यो कतिवटा भए 6 भए. अब 7 कस्तो भनेपछि भने आत्मसम्यता एकदम सतले गरेको आत्मा अरूको आत्मामा आफ्नो आत्मा एकदम सतले मिलाउन सक्ने त्यस्ता किसिमको जुन हुनुपर्छ. अनिखेरि अब यो जो 7 गुणले परिपूर्ण भएको यस्तो किसिमको भयो भने अनिखेरि जसलाई जो पण्डित भनिन्छ अनिखेरि अब पण्डित भनेर मात्रै हुँदैन
यो महाराजहरू अब कसैले चाहिँ एकदम शीतली गरिकन लोभ लालचा गरिरहेको हुन्छ, अब फलानु ठिक छ हुनुहुन्छ भनेर ल्याएर लगायो। लगाइसकेपछि उपरान्त आखिरीमा जो दक्षिणा गर्नुपर्ने अवस्थामा ओहो मलाई त यति भए पानी समाउनुहोस् नत्र भन्दाखेरि यो त हुँदैन है भनेर भन्ने त्यस्ता किसिमको हुन्छ। अब हुन त अब त्यो परिश्रम विचार गरेर यजमानले नै जो गरिएको हुन्छ महाराज परिश्रमको फलहरू, अब त्यसमा अब कमसे कम अब त्यो काम गर्न सजिलो छैन, त्यो काम गर्न साह्रै गाह्रो छ, यस्तो कष्टसाथले गरिएको हुनाले गर्दाखेरिमा अनि घरि अब यो कामको जुन हो पारिश्रमिक यस्ता यस्ता किसिमले गर्नुपर्छ भन्ने कुरो उहाँहरूले विचार गरिएको हुन्छ। तर पनि अब त्यसमा पनि ल मलाई यति भए मात्रै हुन्छ नत्र भनेको पनि हुँदैन भनेर भन्ने त्यस्ता किसिमको जो लोभी हुँदैन जान्नुहोस् अनि खेरि त्यस्तालाई विजय निमन्त्रण गर्नु हुँदैन। अब यो सादगुणले परिपूर्ण भएको छ तापनि तर त्यस्तो किसिमको जुन लोभी रहेछन् भनेदेखि पनि हुँदैन महाराज, अब त्यो बिहोर्नै सकिँदैन अनि अब जो नचाहिने किसिमले गरिकन उहाँहरूले बोलिदिनु भयो भनेदेखि कसरी बिहोर्ने, अब उतापट्टि कस्तो हुनुपर्छ भन्ने बेसालाई भनेदेखि अनि अब परास्त्रीमा लम्पट हुन्छन् खोइ अनि त्यस्तो जो परास्त्रीमा लम्पट हुने त्यस्तो पनि डाक्नु हुँदैन। अब यो सादगुणले परिपूर्ण भएको त थियो तर परास्त्रीमा लम्पट भयो, परास्त्रीमा लम्पट भइसकेको रहेछ भनेदेखि त्यस्ता किसिमको जो मानिस पनि हुँदैन महाराज। हेर्नुहोस् हरेक किसिमले गरिकन जुन हो अनि जस्तै जो जोगीलाई जोगी भन्नु जसरी जुन हो जोगीले जोगिन सक्नुपर्छ त्यसै गरी पण्डितले पनि जोगिन सक्नुपर्छ महाराज। हेर्नुहोस् अनि सबै नै हाम्रो खातिरमा आमा दिदी बहिनी आमा र दिदी बहिनी सम्झिनुपर्छ हामीहरूले, त्यस्तो हुनुपर्छ महाराज। हेर्नुहोस् अनि खेर त्यस्तो रहेछ भने पनि त्यो पनि हुँदैन अनि जब फेरि अर्को किसिमको अब त्यो जेते मेते खाने बानी हुन्छ कसैको त्यो जेते मेते खाने त्यस्ता किसिमको जुन हो बानी भएको रहेछ भने पनि त्यस्तो पण्डित पनि हुँदैन यो महाराज। हेर्नुहोस् जब त्यस्तो भएर छ अनि खेरि अब त्यस्तो भयो भने पनि अलिकति अनि त्यो राम्रो हुँदैन। अब उतापट्टि अर्को के त भनिसक्यो भने अब पण्डित भएको छ अलिकति केही जातित्वमा विवाह गर्दाखेरिमा जुन पण्डित नि बजे अलिकति जातित्वमा अब कमजोर तल्लो जातित्वको रहेछ भनेदेखि अनिखेरि त्यस्तो जो पण्डित नि बिहोरेको रहेछ भने अनिखेरि त्यो पनि हुनलाई अलिकति गाह्रो छ। त्यस कारणले गर्दाखेरिमा अनिखेरि त्यसमा पनि बडो याद गर्नुपर्छ महाराज। हेर्नुहोस् अनि अब यस्तो यस्तो किसिमले गरिकन सारा सम्पूर्ण कुराबाट अनिखेरि एकदम शीतली गरिकन वञ्चित भएको सबै कुराबाट जो जोगिएको त्यस्ता किसिमको जो पण्डितहरू चाहिन्छ हे महाराज। हेर्नुहोस् जब त्यस्ता किसिमको जो पण्डितहरू ल्याएर अनिखेरि एकदम अनि जो सुरु गर्नुपर्छ महाराज। हेर्नुहोस् यो हरिवंश पुराण अनिखेरि त अब हरिवंश पुराण भन्नलाई अनि यस्तो जुन गाह्रो हुन्छ कि कस्तो हुन्छ त भनिसक्यो भने जुनसुकै भन्दाखेरिमा पनि उतापट्टि त्यो वचनमा आएर अनिखेरि एकदम वचन मिल्न सक्नु पर्दछ महाराज। हेर्नुहोस् वचनमा केही त्रुटि हुन गयो, पढाइमा त्रुटि हुन गयो, संकल्पमा त्रुटि हुन गयो अनिखेरि केही भयो भनेदेखि बडो बर्बादै हुन्छ किन भनिबसालाई भन्दाखेरि त्यसमा बोलिएको कुरा अलिकति जो बिग्रिन जान्छ। अब अर्थ भन्ने कुरा धेरै किसिमबाट एउटा जुन हो बिन्दु मात्रै रहेनछ र त्यो बिन्दु लाग्ने ठाउँमा शुद्ध अक्षर छ भनेदेखि त्यसको बेग्लै अर्थ लाग्छ अनिखेरि त्यो बिन्दु श्रीबिन्दु लगाइदिइसकेपछि उपरान्त बिन्दु लाउने अक्षरमा बिन्दु लगाइदिइसकेपछि उपरान्त त्यसले अर्कै अर्थ लाउँछ। त्यस कारणले गर्दाखेरिमा यो हो प्रतिज्ञा संकल्प गर्दाखेरिमा अहिले गुरु पुरोहितले बडो याद गर्नुपर्छ महाराज। जाने प्रकारसँग गएर सिकेर आउनुपर्छ पहिले त कस्तो भने यसलाई पनि जिब्रुलहरू पर्याउनु हुँदैन। त्यो संकल्प गर्दाखेरिमा हरेक किसिमले गरिकन उतापट्टि जुन जाने कारद्वाराबाट ल अब यसरी पुत्र प्राप्तिका खातिरमा सन्तानका खातिरमा फलानाले यसरी जो हरिवंश पुराण गर्न लाग्नु भइरहेको छ अनि जसको जो प्रतिज्ञा गर्दा संकल्प गर्दाखेरि कुन किसिमको बोली गर्नुपर्छ त हामीले ल अनि अब जुन चाहिँ बोलीले उहाँलाई जो सन्तान प्राप्ति हुन्छ यस्तो किसिमले गरिकन जो बडी हजुरले स्पष्ट साथले गरिकन जो लेखिदिनु पर्यो भनेर भनेपछि अथवा जो सुनाका भरले हुन्छ कि अथवा जो लेखेर ल्याउनुपर्छ कि अनि खेरि त्यस्तो किसिमले स्पष्ट गरेर ल्याउने काम गर्नुपर्दछ महाराज। कथम कदाचित रड्क्यो केही गरे भनेदेखि सन्तान हुनेमा नहुने त्यस्तो संकल्प भयो अथवा छोरो हुनेमा अथवा उतापट्टि पुत्र हुनेमा पुत्री हुन गयो भने पनि अनि अलिकति त्यो बिग्रिन्छ अनिखेरि सारा सम्पूर्ण कुरा अब त्यसमा केही अपाङ्ग हुन गयो भने पनि बिग्रिन्छ। हेर्नुहोस् अनि हरेक किसिमका जो कुराहरू हुन्छन् त्यसमा त्यो संकल्पमा है जब त्यस्तो म पुरोहित गर्छु मात्रै भनेर हुँदैन, हामी पुरोहितले हरेक कुरा विचार गर्न सक्नुपर्छ त्यो प्रतिज्ञा संकल्पमा महाराज। हेर्नुहोस्
प्रतिज्ञा संकल्प भन्ने कुरो त गाह्रो छ हो अनिखेरि त्यो प्रतिज्ञामा पहिला जुनसुकै कुरा बोलियो बास त्यही बमजिमको हुन्छ है अनि जसुकै कुरा पनि जब त्यस्तो हुन्छ त्यस कारणले गर्दाखेरि सबै कुरा मिलाएर अनि जो पहिला जो प्रतिज्ञा संकल्पहरू गर्ने हेरिबस्छ सबै कुरा यो कार्यमा विघ्न बाधा नपरोस् कै पनि भनेर उतापट्टि सिद्धिदाता गुरु गणेशजीको जो आह्वान गर्ने अनिखेरि पूजा आजा गर्ने हेर्नुहोस् सुमुख चैकतन्त छ कपिलो गज कर्णक लम्बोदर सिकटो विघ्न नाशो गणाधिप धुम्रे गतु गणाधोक्षो बालचन्द्र गजानन द्वादशी तानी न मानिज पठेत श्रेणी यादपि जुन हो यो गणेशका जम्मा बाह्रवटा नाम हुन्छन् अनि त्यस्ता किसिमले गरिकन सकिन्छ बाह्रैवटा बताउने अनि सकिँदैन भनेदेखि बाह्रैवटाको सम्झना गर्ने सकिँदैन यदि भनेदेखि अनिखेरि अझ एउटा नाम भइहाल्छ अनिखेरि वक्रतुण्ड महाकाय कोटिश्री समप्रभु अभिनव गुरुमेदेव सर्वकार्य सर्वदेह प्रभु अनिखेरि यो कार्यमा विघ्न बाधा केही पनि नपरोस् है प्रभु हजुरलाई हाम्रो बारम्बार नमस्कार छ भनेर त्यहाँबाट अनिखेरि त्यसरी जो संकल्प गर्नुपर्दछ हरिवश अब यहाँ त यी संकल्प लेखेकै पनि हुन्छ अनि जब त्यस्तो अनि जब मिलाएर जो संकल्प प्रतिज्ञा संकल्पहरू जब त्यसरी जो गरेर अनिखेरि यो कार्य थाल्नु पर्दछ महाराज हरिवश अनि पण्डित उतापट्टि सम्पूर्ण देवताको चाहिँ पूजाहरू गर्नुपर्दछ अनि सम्पूर्ण देवताको चाहिँ पूजाहरू गर्ने परमात्मा प्रभु भगवानको हो त्यस्ता किसिमको जुन हो भगवान विष्णुको चाहिँ पूजा गर्ने प्रतिमाहरू स्थापित गरेर सारा सम्पूर्ण राम्रो किसिमले गरिकन पूजा आजाहरू गर्दै गर्दै गर्दै लानुपर्छ त्यहाँबाट अनि उतापट्टि चाहिँ वाचकी पण्डित गुरुहरू उपवाचकी पण्डित गुरुहरूको पूजा गर्ने त्यहाँबाट द्वारपाल भन्ने चाहिँ गुरुहरूको पनि पूजा आजा गर्ने अनि अब उतापट्टि कस्तो त भनिसकेला भनेदेखि जस्तै जुन कीर्तन गाउने गुरुहरू हुनुहुन्छ वैष्णव धर्ममा लागेका हुनुपर्छ यी सम्पूर्ण ब्राह्मणदेखि लिएर पण्डितदेखि लिएर ब्राह्मणदेखि लिएर अनिखेरि सम्पूर्ण जो कीर्तन गाउने गुरुहरू पनि अनिखेरि उतापट्टि वैष्णव मार्गमा रहेको हुनुपर्छ महाराज हरिवश अनिखेरि साह्रै राम्रो हुनुपर्छ अनि अब जब त्यस्ता त्यस्ता किसिमले गरिकन उता परमात्मा प्रभु भगवानको चाहिँ एकदम चिन्तनहरू गर्ने त्यसरी चाहिँ चिन्तन गर्नुपर्छ कीर्तन गर्नुपर्छ अनि जब त्यस्तो गर्दै गर्दै गर्दै लगिसकेपछि अनिखेरि जो अनि पूजाहरू जुन गरेर अनि पुण्य वाचनहरू गर्ने सारा सम्पूर्ण कर्महरू यसरी गर्दै गर्दै गर्दै गर्दै लगिसकेपछि उपरान्त महाराज हेर्नुहोस् अहिले अब त्यस्तो भइसकेपछि यता अब ब्राह्मणले जो पूजा आजाहरू राम्रोसँगले गर्ने हेर्नुहोस् पढ्दा राम्रोसँगले पढ्ने हेर्नुहोस् त्यो पढ्दाखेरिमा हरेक किसिमले त्यो बिचमा कसैले बोलाइदिनु हुँदैन त्यो पाठ पढ्दाखेरिमा बिचमा आफूले अन्यत्र गठ पनि गर्नु हुँदैन महाराज हेर्नुहोस् त्यस्तो भयो भने पनि त्यो अशुद्ध हुन्छ अनिखेरि त्यो बिचमा पुगिसकेपछि अनिखेरि अब त्यसरी त्यो हरेक किसिमले गरिकन अरूले बोलाइदियो अथवा आफूले पनि अरूलाई अरूसँग बात मारियो त्यो पढ्दा पढ्दै पाठ गर्दै गर्दै भने त्यो अशुद्ध हुन्छ अनिखेरि त्यस्ता किसिमको कर्म कहिले पनि गर्नु हुँदैन त्यो पढ्न लागिसकेपछि त्यो अध्याय पूर्ण भएर मात्रै बोल्नु परिरहेछ यदि भने मात्रै बोल्नुपर्छ नत्र भनेदेखि त्यहाँ अनि बोल्ने अधिकार हुँदैन महाराज बोल्नु पर्दा कोसँग कर्तासँग अथवा अनिखेरि अब त्यस्तै कुनै गुरुहरूलाई केही हराउनु पर्छ कि अथवा कर्तालाई केही हराउनु पर्छ कि अनिखेरि त्यस्तो भएर मात्रै नत्र भने त्यहाँबाट पनि जो पानी आचमन गरेर मात्रै अनिखेरि पढ्न थाल्नु पर्दछ अर्को अध्याय नत्र त्यो अध्याय थाले पढ्न थालिसकेपछि त्यो अध्याय नसकिकन बिचमा बोल्नु हुँदैन बिचमा बोल्यो भने त्यो अशुद्ध हुन्छ महाराज त्यसलाई राम्रो फल दिँदैन त्यस कारणले गर्दाखेरि उतापट्टि जो गुरुहरूले त्यसरी राम्रो गर्ने अब यतापट्टि जुन आफू कर्ताले पनि हो गुरुहरूको मात्रै नै भइकन कर्ताको पनि सारा ध्यान र भक्तिहरू गर्दाखेरिमा कस्तो त भनिसके भने यता जो परमात्मा प्रभु भगवानमा भक्ति हुनुपर्छ महाराज लोभ हुनुहुँदैन लालच हुनुहुँदैन अनि आफूलाई जुन हो उतापट्टि हरेक किसिमका जुन हो तर्क वितर्कहरू आफूले जो चित्त गर्नु हुँदैन र अनिखेरि एकदम परमात्मा प्रभु भगवानमा चित्त लगाएर अनिखेरि यो कर्म गर्दै गर्दै गर्दै गर्दै लग्यो भनेदेखि चिताएको कुरा चाहिँ फल मिल्ने काम गर्दछ महाराज जब त्यस्तो हुन्छ अब त्यति भइसकेपछि उपरान्त अनिखेरि त्यो भएर अनि जब त्यस्तो जसले जो त्यति गर्यो भने अब यो दुवै किसिमबाट अनिखेरि फल प्राप्ति हुने कुरा छ अनिखेरि जो यजमान पुरोहित दुवैबाट अनिखेरि उतापट्टि जो निष्फल हुने कुरा पनि आउँछ कसरी यजमानले भक्ति लगाइएन भने पनि त्यो कुरा निष्फल हुन्छ अनिखेरि अब पुरोहितले जो पूजो पूजा आजा गर्दा पढ्दाखेरिमा त्यसमा जो त्रुटि गरिदियो केही गरिदियो अनिखेरि प्रतिज्ञा गर्दाखेरिमा उतापट्टि जो अर्थ भइदियो भने पनि अनिखेरि त्यो निष्फल भएर जान्छ त्यस कारणले गर्दाखेरिमा यो त साह्रै डरलाग्दो कुरा छ
अनि हामीहरूले त बडो सतर्क हुनुपर्छ महाराज. हरिवंश पुराण मात्रै पढ्दा होइन, जुनसुकै पुराण पढ्दाखेरिमा पनि अनि फेरि यसलाई जो सतर्क भएर गर्नुपर्छ, नत्र भनेदेखि बडो बर्बादै हुन्छ अनि सम्पूर्ण कुरा जो नाश हुन्छ अनि जो भ्रष्ट भएर जान्छ महाराजहरू. अनि फेरि चिताइ गरेको कुरा फल मिलेन भनेदेखि अनि फेरि त्यो सारा सम्पूर्ण जो विग्रह हुन्छ उता. अनि फेरि उतापट्टि जुन हो है सारा जो उता ल फलानाले यसरी जो पुराण लगाएको अरे पण्डित को अरे त्यो भन्दा फलानु अरे ए राम्रो पो गर्नु भएनछ कि कता के भयो होला त भनेर भन्ने कुरो अरूले शङ्का गरे भनेदेखि साह्रै नराम्रो हुन्छ महाराज. त्यस कारणले गर्दाखेरिमा अब यो हरिवंश पुराण लगाउने नै सन्तानका खातिर या भएको रहेछन् राम्रो होस् रक्षा होस् अनि भएको रहेनछन् हुनुपर्ने रहेछ भनेदेखि अनि फेरि त्यो पुत्र प्राप्ति होस् भनेर भन्नको खातिरमा त्यसरी लगाउने हो. अनि फेरि यदि त्यो कुरामा केही दखल पर्न गयो भनेदेखि महाराज साह्रै नै मजा हुन्छ. त्यस कारणले गर्ने गराउने दुवैले गर्नुपर्छ. हेर्नुहोस् ओहो यदि असफल भयो भनेदेखि ओहो यो ब्राह्मणलाई मात्र दोष दिनु हुँदैन अनि पण्डितलाई मात्र दोष दिनु हुँदैन. पण्डितले पो गैफत गराउनु भएछ कि क्या भन्ने त्यो दोष हुँदैन. ए मेरो पनि भक्ति लागेर चाहिँ कसो हो कोही भनेर भन्ने कुरा त्यस्तो हुनुपर्छ महाराजहरू. अनि खेरि त्यो त भक्ति भन्ने कुरा त त्यो त राज्यन अनि जो रिस रिसले पनि भक्ति हुन्छ, खुसले पनि भक्ति हुन्छ, मायाले पनि भक्ति हुन्छ, डरले पनि भक्ति हुन्छ, भक्तिले पनि भक्ति हुन्छ. ल हेर्नुहोस् त जुन सुकै किसिमबाट पनि भक्ति हुन्छ हो महाराज हेर्नुहोस् त्यस्तै किसिमले गरिकन जुन भक्ति भएपछि अनि खेरि त्यो त्यो काम जुन सफल हुन्छ. हे समनका आदि नामहरूको 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरु सुत्रजीले बताउनु भएको जुन किसिमको कथाहरू हुन् सोही नै कथाहरू यहाँ ल्याएर अनि हाम्रो जुन सौनक आदि नागरिक 88,000 ऋषिहरूलाई गुरु सुत्रजीले बताउनु भएको र अनि यतापट्टि वैशम पाने नागरिक गुरुले उता राजा जन्मेजयलाई बताउनु भएका जुन किसिमको कथाहरू हुन् सोही नै कथाहरू ल्याएर हामीहरूले हामीहरू हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन फेरि यो कथा प्रस्तुत गर्यौं. यो कथाले जो धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अढैया शनिश्चरहरू शान्ति हुन्, शनि सात आदिग्रहका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदिग्रहका ग्रहहरू शान्ति हुन्, यहाँहरूको कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस्, चिताएको कुरा जो परिपूर्ण होस् अनि खेरि अब यतापट्टि उद्योग पुरुषार्थ पराक्रमहरू बुझो अनि बढेर जाओस्, राम्रो होस्, मंगलै मंगल होस् अनि परिपूर्ण होस्, भरिपूर्ण होस्, चिताएको कुरा पूर्ण होस् भन्ने यस्तो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण यो महात्म्यको दोस्रो अध्याय सम्पन्न हुने भइरहेको यो यसले गरिकन यथामति विस्तार गरियो. देवकी सुत गोविन्द वासुदेव जगतपते देइमे स्तनयम् कृष्ण त्वमहम् शरणम् गत. देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षामि स्तनयम् कृष्ण त्वमहम् शरणम् गत. नारायण ओ श्रीकृष्णार्पणम्.

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटी लाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवाकोटी।